0: नेपाली रेडियो नेटवर्कको यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। अब नेपालभित्र सेवा दिने वा सामग्री प्रसारण गर्ने विदेशी तथा स्वदेशी ओटीटी प्लेटफर्महरूले अनुमति लिनुपर्ने भएको छ। सूचना तथा संचार मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावली 2052 संशोधन गर्दै डिजिटल प्रसारण प्रणाली अन्तर्गत सञ्चालन भइरहेका ओटीटी सेवा प्रदायकहरूलाई कानूनी रूपमा नियमन गर्ने व्यवस्था गरेसँगै त्यस्ता प्लेटफर्महरूले अनुमति लिनुपर्ने भएको हो।
2: राष्ट्रपतिको प्रदेश अधिवेशनमा सभापतिको उम्मेद्वार बनेका चार सांसद पराजित भएका छन्। पार्टीका महामन्त्री कविन्द्र बुर्ला कोटीले जिल्ला र प्रदेश समितिमा नजान गरेको लिखित निर्देशन नमाने उम्मेद्वार बनेका सांसद पराजित भएका हुन्। राष्ट्रपा सुदूरपश्चिम प्रदेशको सभापतिमा सांसद जनक सिंह धामे उम्मेद्वार हुनुहुन्थ्यो। कञ्चनपुर एकबाट प्रतिनिधि सभामा निर्वाचित भएका धामे सोमबार सम्पन्न प्रदेश अधिवेशनबाट पराजित हुनुभएको हो। राष्ट्रपा सांसदहरू बागमती सभापतिमा अच्युतम लामिछाने, गण्डकी सभापतिमा राजन गौतम र लुम्बिनी सभापतिमा मंजू भूषाल पराजित भइसकेका छन्।
1: स्वास्थ्य बीमा दावी भुक्तानी अन्तर्गत स्वास्थ्य बीमा बोर्डले विभिन्न 202 सेवा प्रदायक अस्पताललाई थप 91,18,94,000 भुक्तानी गर्ने प्रक्रिया अगाडि बढ़ाएको जनाएको छ। स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहताको प्राथमिकतामा स्वास्थ्य बीमा कार्यक्रम रहेकाले बजेट निकासा निरन्तर भइरहेको मन्त्रालयले जनाएको छ।
2: चितवनका दुई ठूला निजी शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द भएपछि त्यसको प्रत्यक्ष प्रभाव भरतपुरका सरकारी अस्पतालहरूमा परेको छ। बिरामीको चाप अस्वाभाविक रूपमा बढ़ेपछि अस्पताल प्रशासनलाई सेवा व्यवस्थापन गर्न कठिनाई हुन थालेको हो।
1: जिल्ला अदालत रूपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने विरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दा फिर्ता गरिदिएको छ। बुटबलको सुप्रिम सहकारी ठगी प्रकरणमा उनी विरूद्ध लगाइएका तीनवटा अभियोग मध्ये दुईवटा अभियोग जिल्ला अदालत रूपन्देहीले फिर्ता गरिदिएको हो। लामिछानेसँगै सुप्रिम प्रकरणमा जीवी राई, कुमार रम्तेल, पूर्व डीआईजी छविलाल जोशी बंजाडे लगायतका प्रतिवादीहरू विरूद्धको सम्पत्ति शुद्धिकरण र संगठित अपराध अभियोग फिर्ता भएको हो। उनीहरू विरूद्धको सहकारी ठगीको मुद्दा कायम छ।
2: भारतमा चिया निकासी वर्षेनी ठप्प हुन थालेपछि चिया किसान र व्यवसायीले अबको समाधान तेस्रो मुलुक निकासी हुन सक्ने बताएका छन्। भारतबाट नेपाली चिया निर्यातमा पटक पटक कडाई गरेर अघोषित रूपमा निर्यात ठप्प बनाउने काम भइरहँदा त्यसको विकल्प तेस्रो मुलुक नै भएको व्यवसायीको भनाइ छ।
1: काठमाण्डु स्थित बंगलादेश दूतावासले यस वर्षको मौसमी उपहार स्वरूप बंगलादेशी आँप वितरण गरेको छ। नेपालभरिका विशिष्ट मित्रहरूलाई सद्भावना मित्रताको कूटनीतिक प्रतीकका रूपमा आँप वितरण गरे

0: ताल क्षेत्रमा तापक्रम बढ़ेसँगै हिम पहिरो सहित ढुंगा र गेग्रान खस्दा ताल पुरिएर संकटमा परेका छन्। दामोदर कुण्डमा तीर्थालु र भिकुटी हिमाल क्षेत्रमा पर्यटक लिएर जाने दामोदर कुण्ड गाउँपालिका चार सुर्खाङका टुरिष्ट गाइड पासाङ गुरूङ अहिले साना साना कुण्डहरू सबै पुरिएको र केही मात्रै देखिने गरेको बताउनुहुन्छ।
1: साउदी अरबले नेपाल सरकारसँग समन्वय नगरी एकतर्फी रूपमा श्रमिकलाई आर्थिक भार पर्ने गरी सामान्य पेशामा पनि सिप परीक्षण गर्ने भएको छ। बुधबार आजदेखि सिप परीक्षण नभएका श्रमिक साउदी अरब जान पाउने छैनन्। साउदी नेपाली श्रमिकको प्रमुख गन्तव्य हो। सिप परीक्षणका लागि $100 करिब 15,000 रूपियाँ शुल्क तोकिएको छ।
2: अब पालो हाम्रा चेलीहरूको 7 महिना च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: नेपाली खबरमा अब विदेशका खबर। अमेरिका र इरानले 3 महिनादेखि जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यसहित सोमबार डिजिटल रूपमा हस्ताक्षर गरिएको समझदारीलाई दुई पक्षले आफ्नो विजयका रूपमा प्रस्तुत गरेका छन्। तर सम्झौताको आधिकारिक पाठ सार्वजनिक नभएकाले यसको वास्तविक प्रावधानबारे स्पष्टता नआउँदा दुवै देशबीच गम्भीर मतभेद कायमै रहेको देखिएको छ। इरानले उक्त सम्झौतालाई अमेरिका र इजरायल विरूद्धको कूटनीतिक तथा रणनीतिक विजयका रूपमा व्याख्या गरेको छ। इरानका उपविदेश मन्त्री काजेम घरी बाबादीले राज्य टेलिभिजन मार्फत प्रतिक्रिया दिँदै शत्रुका उद्देश्यहरू पूर्ण रूपमा असफल भएको र इस्लामिक गणतन्त्र इरानले ठूलो सफलता हासिल गरेको दावी गरेका छन्। अमेरिकी पक्षले भने यो समझदारीले पश्चिम एशियामा स्थायित्व कायम गर्न सहयोग पुर्याउने र विश्व बजारमा सकारात्मक प्रभाव पार्ने बताएको छ।
1: अब खेल खबर। सेनेगल विरूद्धको खेलमा फ्रान्स विजयी भएको छ। खेलमा फ्रान्स 3-1 गोलले विजयी भएको हो। फ्रान्सका लागि कप्तान क्लेन एम्बाफे र ब्राडली बाराकोलाले गोल गरे। अहिले फिफा विश्वकपमा इराक र नर्वे खेलिरहेका छन्। आज बिहान नै अर्जेन्टिना र अल्जेरिया बीच खेल हुँदैछ। यो खेल बिहान पाउने 7 बजे शुरू हुनेछ।
0: अब कला र मनोरञ्जन सम्बन्धी खबर। काठमाडौँ महानगरपालिकाले राजधानीका सार्वजनिक स्थलहरूलाई चलचित्र र सांस्कृतिक गतिविधिको खुल्ला मंच बनाउने उद्देश्यसहित यही असार 5 गतेदेखि टोल टोलमा फिल्म महोत्सव आयोजना गर्ने भएको छ। महानगरले आगामी आर्थिक वर्षमा सञ्चालन गर्ने लक्ष्य राखेको अन्तर्राष्ट्रिय फिल्म महोत्सवको पूर्व तयारी स्वरूप यो कार्यक्रम शुरू गर्न लागेको जनाएको छ। असार 1 गते आयोजित विशेष पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख सुनिता डंगोलले महोत्सवको आधिकारिक लोगो सार्वजनिक गर्दै कार्यक्रमको औपचारिक घोषणा गर्नुभएको हो।
1: अब विचार विश्लेषणको पालो। रमेश प्रसाद तिमिल सेना को विचार रहेको छ। हिमालय टाइम्सले मानव अधिकारको ज्वलन्त प्रश्न गरिबी नियन्त्रण कि गरीब नियन्त्रण शीर्षकमा रहेको छ। सुर्खेतमा डालोबाट काफल होइन, सरकारको प्रतिष्ठा पोखिएको हो। सिरहामा ड्रममा मोबाइल होइन, सरकारको चरित्र चोबलिएको हो। कैलालीमा भीरबाट गरीबको टेम्पो खसालिएको होइन, सरकारप्रतिको विश्वास खसालिएको हो। ढुंगा मुडा गरेर घर भत्काइएको होइन, भरोसा भत्काइएको हो। यसै गरी सरकारको शाख सकिँदै जान्छ र नागरिकको भरोसा टुट्दै जान्छ। गरीब अपराध होइन, राज्यका संयन्त्रहरू गरीब नागरिकप्रति कठोर र शक्तिशाली र पहुँच भएका समूहप्रति सहनशील देखिएनन् भने समानताको सिद्धान्त कमजोर हुन्छ। त्यस अवस्थामा नागरिकले राज्यलाई संरक्षणको स्रोतभन्दा नियन्त्रणको माध्यमका रूपमा अनुभव गर्न थाल्छन्, जुन लोकतान्त्रिक समाजका लागि चिन्ताजनक संकेत हो।
0: विद्यालय शिक्षा मानवता सहितको मानव बनाउने प्रक्रिया शीर्षकमा भरत सिग्देलको विचार कान्तिपुर दैनिकमा छापिएको छ। जीवन लक्ष्य प्राप्तिको यात्रा हो, त्यसैले हामी सबै जिम्मेवार बनौं। अनुशासन र नियमका नाममा ढुंगा झैं जड़ बनेर बस्ने होइन, बरू फूल झैं कोमल, सुगन्धित, प्रेमिल र मनोहर बन्न कोशिश गरौं।

0: समाज र जिम्मेवार विद्यालय प्रेमिल तथा प्रेरक अभिभावक समानुभूतिपूर्ण शिक्षक अनुशासित विद्यार्थी एक व्यक्ति परिवार समाज र राष्ट्र निर्माणका आधार हुन्। हरेक ढुंगामा मूर्ति बन्ने सम्भावना हुन्छ भने हरेक मानवमा महामानव बन्ने सम्भावना पनि, तर विद्यार्थी ढुंगा होइनन्, हरेक ढुंगालाई मूर्तिमा रूपान्तरण गर्न सक्ने सम्भावनाका सुवास हुन्। विचारणीय कुरो यो पनि छ कि विद्यार्थीलाई खुशी र सुखी बनाउने बहानामा औपचारिक शिक्षाको अधिक भार बोकाएर हामी दुखी त भइरहेका छैनौ।
1: हौस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउन, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खासबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59801, जनक पौडेली, 98520-58344 र 029560248।
1: दुर्गा ज्वेलरी उद्योग, खासबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
3: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
4: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
3: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1, प्रगति टोल।
4: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
3: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98160-55553 र 98423-18049।

0: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।
1: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 3 गते बुधबार, जुन 17 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ शुक्ल पक्षको तृतीया तिथि, विश्व खडेरी विरूद्धको संघर्ष दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: राहदानी विभागका महानिर्देशक र निर्देशक पक्राउ। स्वास्थ्य सामग्री खरिद प्रकरणमा तत्कालीन महानिर्देशक मिश्रा सहित 8 जनालाई सफाई। नेपाल फर्किने सजिलो वातावरण बनाइदिन देउबा दम्पतिको सरकारसँग आग्रह।
1: साउदी अरब जाने श्रमिकको सी परीक्षण अनिवार्य। श्रमिकलाई 15,000 भार। सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका 600 भन्दा बढी गाड़ी 9 दिनपछि छाडियो।
0: रासायनिक र प्राणघारिक मल मिसाउँदा किसानलाई फाइदा। छात्रवृत्ति कार्यविधि स्वीकृत गरी 28 करोड़ निकासा। सुशासनमा कठोर बन्दै तीनै तहका सरकार।
1: अमेरिका इरान बीचको सम्झौता प्रति इजरायलमा असन्तुष्टि। मध्य पूर्वमा सकारात्मक प्रतिक्रिया। दक्षिण लेबनानमा श्रृंखलाबद्ध हवाई आक्रमणमा 4 जनाको मृत्यु।
0: र फिफा विश्वकपमा फ्रान्सको विजयी शुरूआत। इराक र नर्वे बीच खेल जारी। केही बेरमा साबिक विजेता अर्जेन्टिना अल्जेरियासँग खेल्ने। अस्ट्रिया र जोर्डन पनि भिड्दै।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा साउदी अरब जाने श्रमिकको सिप परीक्षण अनिवार्य गरिएको प्रसंग।
1: साउदी अरबले नेपाल सरकारसँग समन्वय नगरी एकतर्फी रूपमा श्रमिकलाई आर्थिक भार पर्ने गरी सामान्य पेशामा पनि सिप परीक्षण गर्ने भएको छ। आजदेखि सिप परीक्षण नभएका श्रमिक साउदी अरब जान पाउने छैनन्। साउदी नेपाली श्रमिकको प्रमुख गन्तव्य मानिन्छ। सिप परीक्षणका लागि 100 डलर करिब 15,000 रूपियाँ शुल्क तोकिएको छ। परीक्षा शुल्क बापत 50 डलर र पूर्व सिकाई मान्यता बापत 50 डलर शुल्क लाग्नेछ। गत माघ 11 नेपाल र साउदी बीच श्रम सम्झौता भएको थियो। सम्झौतालाई प्रभावकारी कार्यान्वयन गर्न दुई देशका कम्तीमा 6 सदस्यीय अधिकारी संलग्न रहेको संयुक्त प्राविधिक समिति व्यवस्थापन गरिएको छ। यसले सम्झौता कार्यान्वयनको अनुगमनदेखि मूल्याङ्कनसम्म गर्नेछ। श्रमिक भर्नासँग सम्बन्धित कुनै विषयमा निर्णय गर्नु अघि संयुक्त प्राविधिक समितिमा प्रस्ताव लैजानुपर्ने सम्झौतामा उल्लेख छ। तर सिप प्रमाणीकरण कार्यक्रम लागू गर्ने विषयमा नेपाल र साउदी बीच द्विपक्षीय छलफल नै भएको छैन। श्रम मन्त्रालयका एक अधिकारीले सिप परीक्षण गर्ने विषयमा औपचारिक छलफल तथा सहमति नभएको बताउनु भएको छ। साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले सूचना जारी गर्दै साउदी अरबमा श्रम भिसा प्राप्त गर्न सिप प्रमाणीकरण कार्यक्रम सञ्चालन गरिएको जनाएको हो। व्यावसायिक मान्यता दिनका लागि सिप प्रमाणीकरण गर्न लागेको साउदीको भनाई छ। वैदेशिक रोजगार व्यवसाय संघले श्रमिकहरूको हित र वैदेशिक रोजगार प्रक्रियालाई ध्यानमा राखी यथाशक्य छिटो साउदीसँग कूटनीतिक पहल गर्न श्रमिकहरूलाई आग्रह गरिएको समेत बताइएको छ। सामान लोड अनलोड गर्ने, भरिया ठेला चलाउने र निर्माण क्षेत्रका श्रमिकका लागि सिप परीक्षण गर्नुपर्छ। निर्माण क्षेत्रमा के काम गर्ने श्रमिकका बारेमा भने खुलाइएको छैन। काठमाडौँस्थित साउदी दूतावासको सूचना पार्टीमा समेत यसबारे सूचना टास गरिएको छ। सिप प्रमाणीकरण गर्न साउदीले निश्चित तालिम परीक्षण केन्द्र तोकेको समेत जनाइएको छ।
0: यसैबीच सरकारले इजाजत पत्रवाला संस्थाहरूलाई, वैदेशिक रोजगार व्यवसायी म्यान पावर कम्पनीलाई वैदेशिक रोजगारीमा श्रमिक पठाउँदा अनिवार्य रूपमा स्वदेशी विमानस्थल प्रयोग गरेर मात्रै पठाउन निर्देशन दिइएको छ। वैदेशिक रोजगारीमा दोस्रो तेस्रो देशको विमानस्थल प्रयोग गरेर पठाउने र त्यसरी जाँदा ठगीका घटना बढ़ेको पाइएपछि वैदेशिक रोजगार विभागले हिजो सूचना मार्फत इजाजत पत्रवाला संस्थालाई यस्तो निर्देशन दिएको हो। विभागका अनुसार वैदेशिक रोजगार ऐनमा भएको व्यवस्था वैदेशिक रोजगारीका लागि श्रमिक पठाउँदा स्वदेशी विमानस्थल नै प्रयोग गर्नुपर्ने स्पष्ट व्यवस्था रहेको छ। कुनै विशेष कारणवश विदेशी विमानस्थल प्रयोग गर्नुपर्ने अवस्था आएमा विभागको अनुमति लिई तोकिएको प्रक्रिया पूरा गर्नुपर्ने विभागले जानकारी गराएको छ। वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजत लिएका सम्पूर्ण संस्थाहरूलाई वैदेशिक रोजगार ऐनमा भएको व्यवस्था बमोजिम श्रमिकहरूको उडान गर्न विभागले निर्देशन दिएको हो। वैदेशिक रोजगार ऐन र कानूनको प्रक्रिया पालना नगरेको खण्डमा कानून बमोजिमको हदैसम्मको कार्यवाही गर्ने चेतावनी पनि विभागले दिएको छ।
1: 21 फागुनको निर्वाचन अघि उपचारका लागि भन्दै देश छाडेका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजू देउवा राणाले आफू नेपाल फर्कन चाहेको जनाउँदै त्यसका लागि सहज वातावरण बनाइदिन सरकार समक्ष आग्रह गर्नुभएको छ। देउवा दम्पतिले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई पत्रचार गर्दै त्यस्तो आग्रह गरेको खुलेको हो। स्रोतका अनुसार इमेल र कुरियर मार्फत देउवा दम्पतिले पठाएका छुट्टा छुट्टै पत्र विभागले प्राप्त गरेको छ। तीन दिन अघि इमेल मार्फत र सोमबार कुरियर मार्फत हङकङको ठेगानाबाट प्रेषित पत्र विभागमा आइपुगेको एक अधिकारीले बताउनुभयो। विभागको महानिर्देशकलाई सम्बोधन गरेको पत्रमा नेपाल फर्कन चाहन्छौ, हाम्रा विरूद्ध पक्राउपूर्जी जारी गरी नेपाल प्रवेश गर्न नै कठिनाई हुने अवस्था नआओस् भनिएको छ। त्यसमा दुवै जनाको हस्ताक्षर छ। ती अधिकारीले सम्पत्ति शुद्धिकरण अनुसन्धान भइरहेको भनेर बदनाम गरिएको व्यवहार पत्रमा लेखिएको छ, हामी निर्दोषौं अनुसन्धानमा सघाउन चाहन्छौ भनिएको छ। पत्रको बोधार्थ देउवा दम्पतिले विशेष अदालतमा समेत पठाएको जानकारी प्राप्त भएको विभागको स्रोतले बताएको छ। सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धानमा तानिएका कांग्रेस पूर्व सभापति देउवा र पत्नी राणा विरूद्ध रेड नोटिस जारी गर्न इन्टरपोलले दुई पटकसम्म अस्वीकार गर्दै आएको छ।
0: यसैबीच 8 जनालाई भ्रष्टाचार मुद्दामा सफाई मिलेको छ। विशेष अदालतले स्वास्थ्य सामग्री खरिद प्रकरणमा स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक संगीता कौशल मिश्रा समेत 8 जनालाई सफाई दिएको हो। न्यायाधीश द्वय नारायण प्रसाद पौडेल र उमेश कोइरालाको इजलासले उहाँहरूलाई सफाई दिएको हो। इजलासले खरिद प्रकरणमा प्रतिवादी कायम गरिएका 6 जनालाई भने दोषी ठहर गरेको छ। सप्लायर्स कम्पनीका प्रतिनिधि पनि दोषी ठहर भएका छन्। इजलासले मिश्राको भूमिका प्राविधिक तथा खरिद इकाईका कर्मचारीले पेश गरेको कागजात एवं टिप्पणीका आधारमा लागत अनुमान स्वीकृत तथा भुक्तानी आदेश सदरसम्म देखिएको भन्दै आरोपबाट सफाई दिएको हो। विशेष अदालतको संक्षिप्त फैसलामा भनिएको छ, सम्बद्ध प्राविधिकले तयार गरेका कागजातको आधारमा टिप्पणी पेश गर्ने तथा रकम भुक्तानी गर्ने प्रक्रियामा संलग्न रहेको अवस्थामा देखिएको हुँदा प्रतिवादी संगीता कौशल मिश्रा, विवेक कुमार लाल, भुवन प्रसाद काफले, दीपक अधिकारी, यादव प्रसाद सापोटा, शम्भु प्रसाद ढकाल, सीता घिमिरे र तिलक राम ढकाल उपरको आरोप दावी प्रमाणबाट पुष्टि हुन नसकेको देखिँदा निज प्रतिवादीले आरोप दावीबाट सफाई पाउने ठहर छ। अदालतले प्रतिवादी श्रवण कुमार थापा, सुरेन्द्र कुमार चौरसिया, आशिष चौहान, पद्मा सिंह, संजय कुमार शाहलाई भने दोषी ठहर गरेको छ। यस्तै मेक्सिम ट्रेडर्स ई कन्फरेन्स प्राली र कम्पनीका संचालक सुन्दर भूषाललाई अदालतले दोषी ठहर गरेको छ। अदालतले दोषी ठहर भएकाहरूलाई जनै 4 महिना कैद र 5,47,817 रूपियाँ जरिवानाको फैसला पनि सुनाएको छ। विद्युतीय राहदानी ई पासपोर्ट सफाईमा भने अनियमितता, कर छली तथा भ्रष्टाचार जन्य गतिविधिमा संलग्न रहेको आशंकामा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अर्याललाई हिजो विभागबाटै नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढ़ाएको हो। विशेष अदालतले महानिर्देशक अर्याल र विभागका निर्देशक सुनिल कुमार केसीलाई 4 दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। फ्रान्सेली कम्पनी, सिंगापुरको एजेन्ट र नेपालको सब कन्ट्राक्टर बीचको शंकास्पद नेक्सस अर्थात मिलेमतोको बारेमा समाचार प्रकाशित भएपछि दबावमा परेको अख्तियारले यही विषयमा थप अनुसन्धानका लागि महानिर्देशक अर्याललाई पक्राउ गरेको हो। सीआईएनसँग कुराकानी गर्दै विशेष अदालतका सूचना अधिकारी पार्वती हितान,
3: राजधानी विभागको राजधानी छपाईमा अनियमितता गरेको भन्ने कसुरमा त्यहाँको विभागको महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिल कुमार केसीलाई चाहिँ पक्राउ गर्नुभएको रहेछ। आज म्याथपको लागि आउनुभएको थियो, त्यसमा चाहिँ 4 दिन म्याथप भएको छ। हिजोको मितिदेखि 4 दिन म्याथप भएको छ एउटा होइन। अनि अर्को चाहिँ पोखरा नेपाल नागरिक उड्डयन प्राधिकरणको तत्कालीन महानिर्देशक सञ्जीव गौतमलाई चाहिँ थुनचेक आदेशमा चाहिँ थुनामा पठाउने आदेश भएको छ एउटा।
0: विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक संजीव गौतमलाई पूर्वपक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो। न्यायाधीश नारायण प्रसाद पौडेल, हेमन्त रावल र दिल्ली रत्न श्रेष्ठको इजलासले बयान र थुनछेक सम्बन्धी बहस सकिएपछि भ्रष्टाचार अभियोग लागेका गौतमलाई हिजो नै पूर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको हो। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका तत्कालीन निर्देशक प्रदीप अधिकारीसँगै गौतम विरूद्ध पनि भ्रष्टाचारको मुद्दा थियो। अख्तियारले गौतम बाट 6,73,59,648 रूपियाँ असुल उपर गरी सजाय गर्न माग दावी सहित मुद्दा चलाएको थियो।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा मलको सही प्रयोग र मिश्रण बारे किसानहरूले थाहा पाउनुपर्ने कुरा।
4: दुवैको संयुक्त प्रयोग कुनै किसानले गर्छन् भने गोबर मल अथवा पारम्परिक मल पनि हाल्ने र यो रासायनिक मल पनि हाल्ने दुवै गर्यो भने उसको खेती चाहिँ उत्तम हुन जान्छन्।
0: छात्रवृत्ति कार्यविधि स्वीकृत गरी 28 करोड़ निकासा, सुशासनमा कठोर बन्दै तीनै तहका सरकार। सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका 600 भन्दा बढ़ी गाड़ी 9 दिनपछि छाडियो लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
6: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, रमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको गोर्खापत्रको पहिलो पृष्ठमा हेलो सरकार सुशासनको महत्वपूर्ण औजार शीर्षकमा खबर प्रकाशित छ। हेलो सरकार प्रणाली पछिल्लो समय सरकारी निकाय र नागरिक बीच संवादको प्रभावकारी केन्द्रीय प्लेटफर्म बन्दै गएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत संचालित हेलो सरकार गुनासो व्यवस्थापन प्रणालीमा बहु च्यानल प्रणाली, 24 घण्टा सेवा र आधुनिक प्रविधिको प्रयोगसँगै उजुरी तथा गुनासो व्यवस्थापन उल्लेखनीय रूपमा सुधार देखिएको हो। त्यस्तै रासपा प्रथम महाधिवेशन देशव्यापी संगठन विस्तार शीर्षकमा अर्को खबर छ। आन्तरिक लोकतन्त्रको अभ्यासका रूपमा प्रतिस्पर्धात मार्फत 5 प्रदेश, 64 जिल्ला, 609 पालिका र 4,363 वडामा नयाँ कार्य समिति चयन भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले प्रथम राष्ट्रिय महाधिवेशनको पूर्व संध्यामा देशव्यापी रूपमा संगठन विस्तारलाई तीव्र रूपमा अघि बढ़ाएको हो। ओडा, पालिका, जिल्ला तथा प्रदेश तहमा लोकतान्त्रिक प्रक्रिया मार्फत नयाँ नेतृत्व चयन गर्दै पार्टीले संगठनात्मक पुनर्संरचना र संस्थागत सुदृढीकरण तीव्र रूपमा अघि बढ़ाएको नेताहरूले बताएका छन्। त्यस्तै भित्री पृष्ठमा चियाको राम्रो विकल्प तेस्रो मुलुक र शीर्षकमा अर्को खबर प्रकाशित छ भने स्वदेशी विमानस्थल प्रयोग गर्न निर्देशन शीर्षकमा अर्को खबर छ। त्यस्तै पेट्रोलियम पाइपलाइन परियोजनाको वातावरणीय प्रभाव मूल्यांकन हुँदै शीर्षकको खबर छ। सरकारले दोस्रो चरणको पेट्रोलियम पाइपलाइन परियोजनाको प्रक्रिया अगाडि बढ़ाएको छ। सिलीगुड़ी झापा पेट्रोलियम पाइपलाइन र अत्याधुनिक टर्मिनल निर्माण गर्न वातावरण प्रभाव मूल्यांकनका लागि सुझाव मागेको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा कृषि, वन तथा पर्यावरण मन्त्रालय को एआईए प्रतिवेदनका लागि प्रस्ताव माग गरिएको छ। नेपाल सरकार र भारत सरकार बीचको G2G सम्झौता अन्तर्गत इण्डियन आयल कर्पोरेशन आईओसी को आर्थिक र प्राविधिक सहयोगमा पाइपलाइन निर्माणमा परियोजना निर्माण हुन लागेको हो।
0: आर्थिक दैनिक कारोबार दैनिकमा सुदूरपश्चिममा विवाद बजेट ल्याएको 19 घण्टापछि मात्र आए अनुसूची शीर्षकमा मुकेश चौधरीले लेख्नु भएको खबर छ। सत्तारूढ़ दलकै सांसद र प्रदेश सरकार बीच बजेटमा बार्गेनिङ अर्थात मोलमोलाई हुँदा सोमबार मध्यरातमा पौने 38 अर्बको बजेट ल्याएको सरकारले त्यसका अनुसूचीहरू 19 घण्टापछि सार्वजनिक गरेको छ। स्रोतका अनुसार सम्बन्धित मन्त्रालयहरूबाट वार्षिक विकास कार्यक्रम बजेट सूचना प्रणालीमा इन्ट्री भए पनि कर्मचारी तथा पदाधिकारीहरूको तलब भत्ता कार्यालय खर्चहरू इन्ट्री गर्न नसक्दा प्रदेश सरकारले रिपोर्टको आधारमा बजेट भाषण लेखेर प्रस्तुत गरेको थियो। नागरिक दैनिकमा जडीबुटीले जीवन नै जोखिममा शीर्षकमा नगेन्द्र उपाध्याय र ललित विष्टले सुर्खेत अनि कालीकोटबाट लेख्नु भएको खबर छापिएको छ। करिब साता अघि जडी जीवनबुटी यार्सा गुम्बा खोज्न डोल्पाको पाटन पुगेका जाजरकोटका लोकबहादुर सिंहको मृत्यु भयो। डोल्पाको डोल्पो बुद्ध गाउँपालिका 3 स्थित धो टास्की क्षेत्रमा पर्ने तीनजंग खोला पाटन पुगेका बेला नलगाड नगरपालिकाका 43 वर्षीय सिंहलाई लेक लागेको थियो। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार यार्सा गुम्बा खोज्ने क्रममा 2079 साल यता डोल्पामा 18 जनाको मृत्यु भएको छ। 52 जना बिरामी भएका छन्। भित्री पन्नामा छापिएको लुम्बिनीमा दुर्घटनाको ग्राफ पर्सेनी उकालोतर्फ शीर्षकमा खबर छ। रेखा भूषालले यो खबर लेख्नु भएको हो। छात्रवृत्ति अनुदान कार्यविधि स्वीकृत गरी 28 करोड़ रूपियाँ निकासा भएको बारेमा पनि खबर छापिएको छ। चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि 2083 स्वीकृत गरी जारी गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा हिजो बसेको आयोगको बैठकले यस्तो निर्णय गरेको छ। पुनर्योगबाट 5% नतिजा फेरबदल भएको बारेमा एसईई नतिजामा त्रुटिको प्रसंग रूबी रौनियारले लेख्नु भएको छ। कान्तिपुर दैनिकमा कानून भन्दा माथि मन्त्रीका बोली विधि पन्छाएर धम्की शीर्षकमा खबर छापिएको छ। गौरव पोखरेलले लेख्नु भएको खबर हो। चुनावी अभियानदेखि सरकार सञ्चालनसम्म आइपुग्दा प्रधानमन्त्री बालेन्द्र शाह र उहाँको मन्त्री परिषदका सदस्यहरूले ठेकेदार वा आलोचकलाई लक्षित गर्दै कानूनी प्रक्रिया भन्दा बाहिरको दण्डात्मक भाषा प्रयोग गर्दै आएको उल्लेख गरिएको छ। भित्रीपन्नामा सुदूरपश्चिममा खेल पूर्वाधारमा लूट 8 वर्षमा 2 अर्ब खर्च खेतमा प्रतियोगिता शीर्षकमा वसन्त प्रताप सिंह बझाङबाट लेख्नु भएको खबर छ भने रासोपा प्रदेश अधिवेशनमा 4 सांसद पराजित भएको पनि खबर उल्लेख गरिएको छ। अर्को खबर संसदमा पुगेन विधेयक बजेट छलफलपछि बिजनेस अभाव हुन सक्ने शीर्षकमा राजेश मिश्रले लेख्नु भएको हो। नयाँ सरकार आएपछि बजेटका र अध्यादेश प्रतिस्थापन बाहेक एउटा मात्रै विधेयक संसदमा दर्ता भएको छ। सरकारले संघीय संसदमा नयाँ विधेयकहरू पठाउन सकेको छैन। 13 चैतमा नयाँ सरकार गठन भए यता बजेट र अध्यादेश प्रतिस्थापन बाहेक संसदमा एउटा मात्रै विधेयक दर्ता हुन सकेको उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकमा चिनिया उद्योगी व्यवसायीलाई परराष्ट्र मन्त्री को सम्बोधन चीनसँग साझेदार बन्न चाहन्छौ नेपालमा लगानी गर्नुहोस् शीर्षकमा परशुराम काफ्लेले लेख्नु भएको खबर छ। चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्र मन्त्री शिशिर खनालले चिनिया उद्यमीलाई नेपालमा पर्यटन सूचना प्रविधिदेखि मेडिकल पूर्वाधार लगायत बहुआयामिक क्षेत्रमा लगानी गर्न आह्वान गर्नुभएको हो। आइतबारदेखि चीन भ्रमणमा रहनुभएका उहाँले हिजो नेपाली राजदूतावासमा भेला भएका चिनिया व्यवसायी समुदाय लगानीकर्ता तथा उद्यमीलाई सम्बोधन गर्दै लगानीका लागि आह्वान गर्नुभएको हो। चीनको गौरवमय उदयलाई केवल एक निष्क्रिय दर्शक बनेर नेपाल हेर्न चाहदैन। हामी तपाईँको नवप्रवर्तन अर्थतन्त्रमा एक सक्रिय मूल्य अभिवृद्धि गर्ने साझेदार बन्न चाहन्छौ उहाँले भन्नुभयो। एकैपटक 5302 फार्मेसीको दर्ता खारेज भएको बारेमा शिवहरी घिमिरेले भित्रीपन्नामा लेख्नु भएको छ। औषधि व्यवस्था विभागले एकैपटक 5000 भन्दा बढ़ी औषधि पसलहरूको दर्ता रद्द गरेको छ। नियम अनुसार नवीकरण हुन नआएका 5302 औषधि पसलको हिजो एकै दिन दर्ता खारेज गरिएको हो। विभागका निमित्त महानिर्देशक शिवानी खड्गीले औषधि ऐन 2035 दफा 11 भएको संशोधित व्यवस्था अनुसार तोकिएको अवधिभित्र नवीकरण नगरिएका औषधि पसलको दर्ता प्रमाण पत्र स्वत रद्द भएको जानकारी गराउनु भएको हो। मनाङ मुस्ताङ र रसुवा बाहेक 74 जिल्लाका नियम अनुसार नवीकरण गर्न नआएका फार्मेसी खारेज भए। सबैभन्दा धेरै काठमाण्डुमा 1138 र सबैभन्दा कम हुम्ला र रूकुम पश्चिममा 3-3 फार्मेसीको दर्ता खारेज गरिएको छ। ढुङ्गा गिटी र एक्साभेटरको ठेक्कामा 61 लाख भ्रष्टाचार शीर्षकमा अर्को खबर छ। बडीकेदार गाउँपालिकाका तत्कालीन अध्यक्ष र उपाध्यक्ष सहित 8 जना विरूद्ध मुद्दा चलाइएको खबर छ। असममा वडा सदस्य मृत्यु प्रकरण, वडा अध्यक्ष सहित 2 जना पक्राउ शीर्षकमा ध्रुव विसीले लेख्नु भएको खबर छ। जबरजस्ती करनी र आत्महत्या दुरूत्साहनको आरोपमा असमको ढकारी गाउँपालिका 4 बलाताका वडा अध्यक्ष सहित 2 जना पक्राउ परेका हुन्। बलाताकी वडा सदस्य मनिषा साउद मृत भेटिएको घटनामा वडा अध्यक्ष पहलवान थापालाई मंगलबार र स्थानीय धर्मराज साउदलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रमुख प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो। सरकारका नाममा सर्वोच्चको 4 मुद्दे परमादेशको प्रसंगमा खबर शिल्पा कर्णले लेख्नु भएको छ। सड़क पेटीको अतिक्रमण नहटाउनेलाई कार्यवाही गर्नु भनिएको छ। तातो तावा जस्तो सड़क खाली खुट्टामै विद्यार्थी शीर्षकमा शंकर प्रसाद खनालले नरेनापुर बाँकेबाट लेख्नु भएको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। छुटबुटमा थाँटिएर विद्यालय जाने विद्यार्थी त धेरैले देखेको होला, तर जेठ असारको टन्टलापुर घाममा पनि खाली खुट्टामै विद्यालय जाने विद्यार्थी भने बाँकेमा छन्। शुक्रबार मध्याह नेपालगंज सुनिया हुलाकी राजमार्ग हुँदै नरेनापुर पुग्दा एक हुल विद्यार्थी घर फर्कदै थिए। 15 विद्यार्थी मध्ये 8 जनाको खुट्टामा चप्पल थिएन, 7 जनाले मात्रै चप्पल लगाएका थिए। कसैको खुट्टामा पनि जुत्ता थिएन, अधिकांश साधारण चप्पलमा थिए। चर्को घामले तावा जस्तो तातिएको कालोपत्रे सड़क हुँदै विद्यार्थी आत्तिँदै घर फर्कने गरेका छन्। खबरमा उल्लेख गरिएको छ।
9: साझा खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीच महत्वपूर्ण विषयहरूमा 60 दिने वार्ता प्रक्रिया शुरू गर्ने सम्झौताले मध्यपूर्व क्षेत्रमा सकारात्मक प्रतिक्रिया शुरूआत भएको छ। लामो समयदेखि स्थायित्वको खोजीमा रहेको क्षेत्रमा यस सम्झौताले शान्ति र सम्वादको नयाँ आशा जगाएको विश्लेषणहरू भइरहेका छन्। खाड़ी मुलुकहरूले विशेष राहतको महसुस गरेका छन् भने पछिल्ला महिनाहरूमा इराकले आफ्नो भूमिमा रहेका अमेरिकी सैन्य अड्डा तथा पूर्वाधारमाथि आक्रमण गरेपछि उत्पन्न अनिश्चितता र सुरक्षा चिन्ताका बीच यो सम्झौता महत्वपूर्ण मानिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यता अमेरिका र इरान बीच भएको भनिएको सम्झौताप्रति इजरायलमा असन्तुष्टि शुरू भएको छ। इजरायलको एक सार्वजनिक प्रसारक संस्थाले गरेको अध्ययनमा नागरिकहरूमा असन्तुष्टि देखिएको हो। सर्वेक्षणमा सहभागी 555 इजरायली मध्ये 18% उक्त सम्झौताको समर्थन गरेका छन् भने 55% विरोध जनाएका छन्। सर्वेक्षण अनुसार हालै अमेरिका र इजरायलले इरानको सैन्य पूर्वाधारलाई लक्षित गर्दै गरेको आक्रमणप्रति 70% उत्तरदाताले इरानी खतरा अझै कायम रहेको समेत बताएका छन् र दक्षिण लेबनानमा इजरायलको श्रृंखलाबद्ध हवाई आक्रमणमा 4 जनाको मृत्यु भएको लेबनानको राष्ट्रिय संचार एजेन्सीले जनाएको छ। ड्रोन छुट्टा छुट्टै भएको ड्रोन आक्रमणमा 2 सवारी साधनलाई निशाना बनाइएको थियो।
0: साझा खबरमा अब खेल खबर। फ्रान्सले फिफा विश्वकप 2026 विजयी शुरूआत गरेको छ। अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा भएको खेलमा फ्रान्सले सेनेगललाई 3-1 हराउँदै शानदार शुरूआत गरेको हो। जितपछि फ्रान्सले समूह आईमा 3 अंक जोड़ेको छ। यो खेलबाट फ्रान्सले सेनेगलसँग 24 वर्ष अघिको हारको बदला लिएको हो। सन् 2002 भएको विश्वकपमा फ्रान्स सेनेगलसँग पराजित भएको थियो। नर्वेले फिफा विश्वकप 2026 विजयी शुरूआत गरेको छ। अमेरिकाको वोस्टन स्टेडियममा आज बिहान भएको समूह आईको खेलमा नर्वेले इराकलाई 4-1 अन्तरले पराजित गरेको हो। 7:15 अमेरिकाको कन्सास सिटी रंगशालामा समूह जेमा रहेको साबिक विजेता अर्जेन्टिना र अल्जेरिया खेल्दैछन्। 10:15 अमेरिकाको सान फ्रान्सिस्को बी एरिया रंगशालामा समूह जेका अस्ट्रिया र जोर्डन बीचको खेल हुनेछ।
9: राम्रो खेतीबाली उत्पादनका लागि बिउ र मलको तालमेल कसरी मिलाउने कुराकानी काटो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: साझा खबरमा अब राम्रो उत्पादनका लागि प्रभाव पार्ने पक्षहरू। नेपाल कृषि प्रधान मूलक भए पनि किसानलाई राम्रो उत्पादनका लागि सही सूचना र जानकारी समयमा पुग्न सकेको हुँदैन। सरकारवाला निकायले जानकारी दिनु र किसानले आफै पनि जानकारी लिनु अप्नाउनु पर्ने सचेतना र मल बिउको सही प्रयोगका बारेमा वरिष्ठ कृषि वैज्ञानिक उज्जवल कुमार सिंह कुशुहासँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ।
4: रासायनिक मल हाल्न जरूरी छ, तर रासायनिक मल त्यो बेला हाल्ने जब पानी खेतमा हुन्छ, पानीको मात्रा हुन्छ। जब सुक्खा खेतमा हामी रासायनिक मल हाल्छौँ भने त्यो काम गर्दैन, एउटा कुरा। दोस्रो कुरा के हो भने कुनै पनि रासायनिक मल त्यो बेला राम्रोसँग काम गर्छ जब खेतमा अर्ग्यानिक म्याटर बढी हुन्छन्, अर्थात् प्राङ्गारिक पदार्थ बढी हुन्छ। प्राङ्गारिक मल खेतमा छैन भने, प्राङ्गारिक पदार्थ माटोमा छैन भने रासायनिक मलले खासै राम्रो काम गर्दैन। त्यसै कारणले यो कम्बिनेसन हो है, दुवैको संयुक्त प्रयोग कुनै किसानले गर्छन् भने गोबर मल अथवा प्राङ्गारिक मल पनि हाल्ने र यो रासायनिक मल पनि हाल्ने दुवै गर्यो भने उसको खेती चाहिँ उत्तम हुन जान्छ। एउटा मात्र रासायनिक मल हाल्यो भने
5: सन्तुलित
4: हुनु हुँदैन।
5: माटो बनाउँदाखेरि चाहिँ के ख्याल गर्ने किसानले?
4: माटो बनाउँदाखेरि मुख्य त्यही हो, बिउ हामीले सिड बेड तयार गर्छौँ, सिड बेडमा पनि अर्ग्यानिक म्याटर बढीभन्दा बढी हुनु पर्यो। त्यसपछि अहिले थुप्रै किसिमका यो ब्याक्टेरिया फङ्गसहरू पाइन्छ, माटोलाई फाइदा पुर्याउने फङ्गसहरू ब्याक्टेरियाहरू पाइन्छ, तिनीहरू पनि किसानले मार्केटबाट ल्याएर एग्रो भेटबाट ल्याएर आफ्नो खेतमा छर्न सक्छन्। त्यसै गरी हामीसँग ढुसीहरू
5: मित्रजीवहरू
4: गडेला मल पनि हुन्छन् होइन, तिनीहरू राखेर माटोमा राख्यो भने जस्तै सुक्खाको जुन समस्या भनिएको हो त्यसबाट धेरै हदसम्म हामी बच्न सक्छौँ र राम्रो उत्पादन लिन सक्छौँ।
5: त्यो चाहिँ सजिलै पाउँछ एग्रोभेटमा, कति
4: एग्रोभेटमा यो अहिले गड्डेवाला मल त्यसपछि पाइन्छ, जहाँ पनि पाइन्छ। अब किसान जागरूक छ भने उसले प्रयोग गरिरहेको हुन्छ।
5: नौलो विषय ढुसी पनि किनेर ल्याएर खेतमा हाल्ने भन्ने विषय त
4: नौलो हो, एजोला हुन्छन्। एजोला पनि के हुन्छ भने इन्डियाको ठाउँमा हामी एजोला राख्छौँ भने उसले सूर्यको प्रकाशबाट प्रकाश संश्लेषण गरेर नाइट्रोजन के गर्छन् भने नाइट्रोजन
5: ढुसीले त माटो बिगार्छ भन्ने खालको पनि।
4: ढुसी धेरै किसिमका हुन्छन्, ढुसी एउटा चाहे मित्र ढुसी पनि हुन्छन् र अर्को शत्रु पनि हुन्छन् होइन। हामीले मित्र ढुसीहरू जुन मित्र जसले हाम्रो माटोलाई बेनिफिट गर्छन्, फाइदा पुर्याउँछन् होइन, ती ढुसीहरूलाई मात्र प्रयोग गर्ने हो। विभिन्न किसिमको ढुसी हामी किन्छौँ, जस्तै ट्राइको गार्पा हुन्छन्, यिनीहरू गरे राख्यौँ भने यसले चाहिँ हाम्रो माटोको गुणस्तर बढाउँछन्, जसले गर्दा वाटर होल्डिङ क्यापेसिटी पनि बढ्छन् र उत्पादन पनि बढ्छ र माटोलाई फाइदा पनि पुर्याउँछ।
5: गत वर्षको सिकाइ हेर्दाखेरि तराईमा कतिपय ठाउँमा त धानै रोप्न पाइएन, जमिन पुरै फाटेर धागा धागा फाटेको अवस्था थियो। जेठमा बिउ छर्यो, भदौसम्म पनि रोप्न नपाएको स्थिति छ नि त। त्यति बेलासम्म त्यो बिउ त छिप्पिएर रोप्न नहुने अयोग्य पनि हुन सक्छ। त्यसको समाधान चाहिँ के हुन सक्छ?
4: त्यसको मुख्य समाधान नै किसानमा अवेरनेस जगाउने हो, जनचेतना जगाउने हो। किसानले सक्दो विशेषज्ञहरूबाट इन्फर्मेसन लिनुपर्छ, सूचना लिनुपर्छ। यदि सुक्खाको मौसम माहौल छन्, बढी सुक्खा भएको छ अथवा कुनै किसानको खेती यस्तो छन् धेरै बाढी पीडितद्वारा ग्रस्त छ भने त्यस्तो ठाउँको लागि नेपाल सरकारले विशेष किसिमका धानका जातहरू निकालेका छन् होइन, त्यही जात मात्र लगाउनु पर्छ। र सबभन्दा मुख्य कुरा नै किसान सूचनाको पहुँचमा हुनु पर्यो, विज्ञहरूको पहुँचमा हुनु पर्यो।
3: वरिष्ठ कृषि वैज्ञानिक उज्जवल कुमार सिंह कुशवाहासँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राजधानी विभागका महानिर्देशक र निर्देशक पक्राउ, स्वास्थ्य सामग्री खरीद प्रकरणमा तत्कालीन महानिर्देशक मिश्रा सहित 8 जनालाई सफाई। नेपाल फर्किने सजिलो वातावरण बनाइदिन देउबा दम्पतिको सरकारसँग आग्रह।
6: साउदी अरब जाने श्रमिक सिप परीक्षण अनिवार्य, श्रमिकलाई 15,000 भार। सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका 600 भन्दा बढ़ी गाड़ी 9 दिनपछि छाडियो।
3: रासायनिक र प्राङ्गारिक मल मिसाउँदा किसानलाई फाइदा, छात्रवृत्ति अनुदान कार्यविधि स्वीकृत गरी 28।

0: सबै राम्रो सधैं हाम्रो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नुहोला।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज
1: तानीमा घर कर्जा तानीमा बैंक समन अनि विश्वसनीय बैंक
2: ओहो जेठा बजार हिँड्छ क्या हो
3: जस्ता पाता किनौ कि भनेर नि काका
2: कुन चाहिँ जस्ता पाता किन्छ त जेठा
3: यता उति जुन पाइन्छ त्यही किन्नु पर्ला नि
2: घट लाटा जुन पाइन्छ त्यही किन्छ पछताउनु पर्ला है पछताउनु
3: उसो भए कुन किन्ने त काका
2: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुणस्तर जस्ता पाता नि किन्ने नि लाटा
3: कहाँ काका हुलास जस्ता पाटा किन सहरसम्म को जाओस्
2: अरे शिव तलाई थाहा छैन कि क्या हो
4: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुलास जस्ता पाटाका बिक्री शाखाहरू नेपाल अझ राज्यभरि खोलिएको छ
3: त्यसो भए त म हुलास जस्ता पाटा नै किन्छु नि काका
5: हुलास भए अरू किन खोज्ने
6: सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको पुनर्जागरण अभियान भेटी फ्रीमा लेख 2083 असार 1 देखि असार 15 नवीकरण गरौ विलम्ब शुल्कमा 100% छुट लिए मौकाको फाइदा उठाऊ जोखिम मलाई मौका तपाईँलाई सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउ
7: कमिङ अप नेक्स्ट कान्तिपुर डायरी

कानून भन्दा माथि मन्त्रीका धम्कीयुक्त बोली, विधि मिचेर दण्डात्मक भाषा प्रयोग गरेको टिप्पणी, नेपाल फर्कनका लागि सहज वातावरण बनाइदिन देउबा दम्पतिको सरकार समक्ष आग्रह, अनुसन्धानमा सहयोग गर्न तत्पर रहेको भन्दै हङकङबाट विभागलाई पत्राचार, साउदी अरब जाने श्रमिकको सिप परीक्षण अनिवार्य गर्ने तयारी, श्रमिकलाई थप 15,000 भार थपियो, अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा रूसलाई शान्तिवार्ताका लागि आग्रह, G7 को युक्रेनसँगको वार्ता सकारात्मक, र विश्वकप फुटबलमा फ्रान्सद्वारा सेनेगल 3-1 गोलले पराजित, आज बिहान हुने अर्को खेलमा अर्जेन्टिना र अल्जेरिया बीच प्रतिस्पर्धा शुरू हुनेछ।

0: हजुर, अब सानैमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानैमा घर कर्जा, सानैमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: आजकल एआई वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय बैंकद्वारा जारी।
1: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता र तारा समाचार। अब विस्तारमा
2: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुङ्गा मुगलिन सड़क आयोजना अनुगमनका क्रममा गत आइतबार काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनुपर्ने अभिव्यक्ति दिए। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमका साथै जिल्लाका नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखलाई छेउमा राखेर उनले भने, यो बिजुलीको पोल सार्ने कन्ट्राक्टर धरतीमा कहाँ छ, खोजेर लिएर यही राख्नुहोस्। काम गर्दैन भने खुट्टा भाँचिदिनु, मतलब भएन। मन्त्री लम्सालले यस्तो अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। कतिपयले काम नगर्ने ठेकेदारमाथि कड़ा कार्यवाही हुनुपर्छ भन्दै समर्थन गरेका छन् भने धेरैले मन्त्रीको भाषालाई कानूनी शासन विपरीतको चेतावनीका रूपमा आलोचना गरेका छन्। नेपाल प्रहरीका पूर्व आईजीपी चन्द्र कुबेर खापुङ स्वयंले सोधेका छन्, मन्त्रीजीको यो आदेश कानून बमोजिम नै त होला, यो सरकारका जिम्मेवार अधिकारबाट आएको पहिलो विवादित अभिव्यक्ति भने होइन। चुनावी अभियानदेखि सरकार सञ्चालनसम्म आइपुग्दा प्रधानमन्त्री बालेन्द्र शाह र उनको मन्त्री परिषदका सदस्यले ठेकेदार वा आलोचकलाई लक्ष्य गर्दै कानूनी प्रक्रियाभन्दा बाहिरको दण्डात्मक भाषा प्रयोग गर्दै आएका छन्। शब्द फरक भए पनि ती अभिव्यक्तिले राज्य शक्ति प्रयोगको सीमा र कानूनी शासनबारे प्रश्न उठाएका छन्। राष्ट्रिय मानवाधिकार आयोगकी पूर्व सदस्य समेत रहेकी अधिवक्ता मोहना अन्सारी कसैले कानून उल्लंघन गरेको छ भने कानून अनुसार कार्यवाही प्रक्रिया अघि बढ़ाउन सकिने भए पनि सार्वजनिक रूपमा त्यस किसिमको भाषा प्रयोग गर्न उपयुक्त नहुने बताउँछिन्। सम्बन्धित मन्त्रालयको मन्त्रीले त भोलि उहाँहरूसँगै बसेर छलफल गर्नुपर्ने हुन सक्छ, त्यही व्यक्तिको सुरक्षाको जिम्मेवारी पनि लिनुपर्ने हुन सक्छ वा कुनै संवाद र वार्तामा पनि बस्नुपर्ने अवस्था आउन सक्छ उनले भनिन्। त्यसैले पनि मन्त्रीले त्यस्तो अभिव्यक्ति दिन सुहाउँदैन। मन्त्री लम्सालको हकमा विवाद केवल अभिव्यक्तिमा सीमित छैन। उनको निर्देशनपछि गत 28 वैशाखमा उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले शर्मा एण्ड कम्पनीका अध्यक्ष रमेश शर्मा र लामा कन्स्ट्रक्सनका पिताम्बर बडुलाई नियन्त्रणमा लिएर मन्त्रालय पुर्याएको थियो। उनीहरू नागढुङ्गा र धुलीखेल सड़क खण्ड निर्माणसँग सम्बन्धित व्यवसायी हुन्। सामान्यतया जघन्य अपराध अनुसन्धान गर्ने जिम्मेवार रहेको अनुसन्धान कार्यालयलाई ठेक्का विवादमा प्रयोग गरिएको भन्दै त्यति बेला प्रश्न उठेको थियो। नेपाल प्रहरीका अवकाशप्राप्त प्रहरी नायब महानिरीक्षक डीआईजी हेमन्त मल्ल ठकुरी ठेकेदारलाई मन्त्रालय पुर्याउने जिम्मेवार निकाय प्रहरी नभएको बताउँछन्। ठेकेदारको काम गरेको छैन भने सड़क विभाग हो कि कुन सम्बन्धित निकाय हो त्यसलाई जिम्मेवार बनाउने हो उनले भने प्रहरीलाई प्रयोग गर्नु उचित होइन। प्रमुख प्रतिपक्षी दल कंग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रश्न गरेका छन्, हामी यस्तै समाजतर्फ जाँदैछौ होइन भने कम्तीमा आफ्ना मन्त्रीहरूको बोलीमा लगाम लगाउनुहोस्। प्रधानमन्त्रीज्यू, उनले मन्त्री लम्सालको अभिव्यक्तिसँगै धनगढ़ीमा एउटा टेम्पोलाई कर्मचारीले भीड़बाट खसालिदिएको र सिराहामा विद्यार्थीको मोबाइल पानीमा डुबाइदिएको घटनालाई संकेत गर्दै त्यो अभिव्यक्ति दिएका थिए। नेपाल निर्माण व्यवसायी महासंघका महासचिव शिवहरि घिमिरे सार्वजनिक खरिद ऐन वा अरू कुनै नियमदेखि शब्दको सममा खोज्दा नपाइने शब्द प्रयोग गरेर मन्त्री लम्सालले समग्र पूर्वाधार विकास र निजी क्षेत्रलाई तर्साउन खोजेको आरोप लगाएका छन्।
1: एक्काइस फागुनको निर्वाचन अघि उपचारका लागि भन्दै देश छाडेका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजू देउवा राणाले आफूहरू नेपाल फर्कन चाहेको जनाउँदै त्यसका लागि सहज वातावरण बनाइदिन सरकार समक्ष आग्रह गरेका छन्। देउवा दम्पतिले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई पत्रचार गरेर त्यस्तो आग्रह गरेको खुलेको छ। स्रोतका अनुसार इमेल र कुरियर मार्फत देउवा दम्पतिले पठाएका छुट्टा छुट्टै पत्र विभागले प्राप्त गरेको छ। तीन दिन अघि इमेल मार्फत र सोमबार कुरियर मार्फत हङकङको ठेगानाबाट प्रेषित पत्र विभागमा आइपुगेको एक अधिकारीले बताए। विभागको महानिर्देशकलाई सम्बोधन गरिएको पत्रमा नेपाल फर्कन चाहन्छौ, हाम्रा विरूद्ध पक्राउ पूर्जी जारी गरी नेपाल प्रवेश गर्न नै कठिनाई हुने अवस्था नहोस् भनिएको छ। त्यसमा दुवैजनाको हस्ताक्षर पनि छ। ती अधिकारीले कान्तिपुरसित भने सम्पत्ति शुद्धिकरणमा अनुसन्धान भइरहेको भनेर बदनाम गरिएको बेहोरा पत्रमा लेखिएको छ, हामी निर्दोष छौं, अनुसन्धानमा सघाउन तयार छौं, देश छाडेर भएका छैनौं, उपचारमा छौं, विभागबाट नेपाल फर्कने वातावरण बनाइदिनु पर्यो भन्ने आग्रह गरिएको छ। पत्रको बोधार्थ देउबा दम्पतिले विशेष अदालतमा समेत पठाएको जानकारी प्राप्त भएको विभाग स्रोतले जनायो। हामी सदाशयतापूर्वक अनुसन्धानमा सहयोग गर्न तत्पर रहँदा रहँदै देश छाडी भएको र अनुसन्धानमा उपस्थित नभएको भन्ने जस्ता भाष्य सृजना गरी हाम्रा विरूद्ध पक्राउ पुर्जी जारी गर्ने र नेपाल प्रवेश गर्न नै कठिनाई हुने अवस्था नबनाइयोस् भनी अनुरोध गरेका छौं पत्रमा भनिएको छ। सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धानमा तानिएका कंग्रेस पूर्व सभापति देउबा र पत्नी राणा विरूद्ध रेड नोटिस जारी गर्न इन्टरपोलले दुई पटकसम्म अस्वीकार गरिसकेको छ। जेठ र वैशाख दोस्रो साझा विभागको आग्रहमा नेपाल प्रहरीले नोटिस जारी गर्न गरेको आग्रहसहितको पत्र अस्वीकार गर्दै इन्टरपोलले फिर्ता पठाइदिएको थियो।

हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क।

0: निर्माण नेपाली पेन्ट्स कम्पनी जस्मिन पेन्ट्स तीन दशकदेखि नेपाली मनको रंग
1: वाइफाई नेपालको स्टुडेन्ट अफर 70 MBPS को 12 महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोनस मात्र रु 8,350 फ्याट सहित जानकारीका लागि 01597070789 मा सम्पर्क गर्नुहोस् वाइफाई नेपाल स्पीड पनि सस्तो पनि
2: ब्रेकपछि कान्तिपुर डायरीमा कान्तिपुर सविस्तार नेपालले G2G सम्झौता अन्तर्गत भारतबाट 50,000 टनसम्म रासायनिक मल आयात गर्न प्रतिपत्र एलसी खोलेको छ। अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य घट्न थालेपछि यसअघिको योजनालाई कटौती गरिएको छ। नेपालको कृषि क्यालेण्डरमा मुख्य अवधि मानिने मनसुनी धान रोपाईको समयमा हुन सक्ने मल अभाव कम गर्न आयात अत्यन्तै महत्वपूर्ण मानिएको छ। कान्तिपुर कर्मी संगम प्रसाईले तयार पारेको एक सामग्री
3: पश्चिम एशियामा जारी तनावका कारण विश्वव्यापी आपूर्तिमा अवरोध र मूल्य वृद्धि भई आपूर्ति श्रृंखला प्रभावित भएपछि 21 जेठमा बसेको मन्त्री परिषद बैठकले कृषि सामग्री कम्पनी लिमिटेडलाई भारतबाट 80,000 टन रासायनिक मल खरिद गर्न सैद्धान्तिक स्वीकृति दिएको थियो। यो एकपटकको खरिद प्याकेजमा 60,000 टन यूरिया र 20,000 टन डीएपी थियो। नेपालले शुरूमा भारतसँग 1,50,000 टन माग गरेको थियो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव एवं कृषि सामग्री कम्पनीका अध्यक्ष राम कृष्ण श्रेष्ठले भने मन्त्री परिषदले 80,000 टन मल आयात स्वीकृत गरे तापनि हामीले 50,000 टन मात्र रासायनिक मल ल्याउने निर्णय गरेका छौं। दुई कारणले सरकारलाई आयात परिमाण घटाउन प्रेरित गरेको उनले बताए। उनले भने पहिलो कारण वित्तीय स्रोतको उपलब्धता र दोस्रो विश्वव्यापी बजारमा मूल्य घट्न थाल्नु हो। यसअघि आपूर्ति स्थगित गरेका केही आपूर्तिकर्ताले मूल्य घटेसँगै पुनः ढुवानी शुरू गर्छन् भन्नेमा पनि हामी आशावादी छौं। अन्तर्राष्ट्रिय मूल्यमा आएको गिरावटले बजारको उतार चढ़ाव बीच पर्याप्त मल सुरक्षित गर्न संघर्ष गरिरहेका सरकार र किसान दुवैलाई केही राहत मिलेको छ। भारतको सरकारी स्वामित्वको राष्ट्रिय केमिकल्स एण्ड फर्टिलाइजर्स लिमिटेडले पेश गरेको कोटेशन कृषि सामग्री कम्पनीले तयार पारेको लागत अनुमानभित्र पाइएपछि नेपालले त्यसलाई स्वीकार गरेको श्रेष्ठले जनाए। यी मल आयातका लागि करिब 7 अर्ब रूपियाँ खर्च हुने अनुमान गरिएको छ। हामीले अर्थ मन्त्रालयबाट आवश्यक बजेट पाइसकेका छौं, त्यसैले छिट्टै आपूर्तिकर्तालाई रकम हस्तान्तरण गर्ने योजनामा छौं उनले भने। मूल्य सम्बन्धी मुद्दा धेरै हदसम्म टुङ्गिए पनि ढुवानी अझै मुख्य चासोको विषय बनेको छ। अधिकारीहरूका अनुसार खरिद प्रक्रिया पूरा हुन 120 दिनसम्म लाग्न सक्छ। खेतीको सिजनको गम्भीरता र अत्यावश्यकतालाई ध्यानमा राख्दै भारतलाई ढुवानी प्रक्रिया तीव्र बनाउन समेत नेपालले अनुरोध गरिसकेको छ। श्रेष्ठले भने त्यो नै हाम्रो सबैभन्दा ठूलो चिन्ताको विषय हो। गत साता भएको नेपाल भारत संयुक्त कार्यदलको बैठकमा हामीले भारतीय पक्षलाई द्रुत गतिमा मल ढुवानी गरिदिन अनुरोध गरेका छौं। भदौको मध्यसम्ममा मल आइपुग्नेमा आशावादी छौं। भारतीय पक्षले हाम्रो अनुरोधलाई स्वीकार गरेको छ। नेपालभर करिब 14 लाख हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ। यो देशको सबैभन्दा महत्वपूर्ण बाली मध्ये एक हो, जसले ग्रामीण आयलाई टेवा पुर्याउनका साथै आर्थिक वृद्धिमा उल्लेख्य योगदान पुर्याउँछ। धान उत्पादनमा आउने 10% परिवर्तनले नेपालको आर्थिक वृद्धिलाई झण्डै 0.4% बिन्दुले परिवर्तन गर्न सक्ने भएकाले समयमै मलको उपलब्धता हुनु निकै महत्वपूर्ण हुने अर्थशास्त्रीहरूको अनुमान छ। आपूर्तिका चुनौतीहरू बीच यो सिजनमा देशले मलको गम्भीर अभाव भोग्नु नपर्ने कृषि अधिकारीको दावी छ। कृषि मन्त्रालयका अनुसार नेपालसँग हाल करिब 1,42,000 टन मात्र मौजदात छ। यद्यपि रोपाईका बेला मात्र करिब 2,50,000 टन मल माग हुने अनुमान छ। श्रेष्ठले भने सरकारले पूर्ण रूपमा माग धान्न नसक्ला, तर मलको चरम अभाव हुनुहुँदैन। विश्वव्यापी एजेन्सीहरूले जलवायु र भू राजनैतिक कारकहरूका कारण कृषि उत्पादनमा बढ़दो जोखिमको चेतावनी दिइरहेका बेला रासायनिक मलको चुनौती थपिएको हो। संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन एफएओको विश्लेषणले दक्षिण र दक्षिण पूर्वी एसिया सहित प्रमुख अन्न उत्पादक क्षेत्रहरूमा एलनिनोको अवस्थासँग जोड़िएको कृषि खडेरीको उच्च जोखिम हुने औल्याएको छ। एग्रीकल्चरल स्ट्रेस इण्डेक्स सिस्टम मार्फत 41 वर्षको भू उपग्रह तस्वीरहरूको अध्ययन गर्दै शक्तिशाली एलनिनोको घटनाहरूले ऐतिहासिक रूपमा विश्वका धेरै प्रमुख कृषि क्षेत्रहरूमा गम्भीर खडेरी निम्त्याउने एफएओले बताएको छ। संगठनले मनसूनमा औसत भन्दा कम वर्षा हुँदा जोखिममा रहेका देशहरूमा बाली उत्पादन र खाद्य सुरक्षामा खतरा पुग्न सक्ने उसको चेतावनी छ। दक्षिण एसिया, दक्षिण पूर्वी एसिया, दक्षिणी अफ्रिका, साहेल र मध्य अमेरिका तथा क्यारेबियनका केही भागहरूमा खडेरीको उच्च जोखिम रहेको प्रतिवेदनले देखाएको छ। यही समयमा पर्सियन खाड़ीलाई ओमानको खाड़ीसँग जोड्ने साँगुरो जलमार्ग स्ट्रेट अफ हर्मुजको ढुवानी मार्गमा भएको अवरोधले विश्वव्यापी रूपमा ऊर्जा र रासायनिक मलको लागत बढ़ाएको छ, जसले गर्दा रोपाईको तयारी गरिरहेका कृषि प्रधान अर्थतन्त्रहरूमा थप दबाव परेको छ। हाल यूरियाको मूल्य घट्न थाले पनि डीएपीको मूल्य भने अझै उच्च छ। विश्व बैंकको कमोडिटी मार्केट आउटलुक अनुसार फेब्रुअरी यता 80% मूल्य वृद्धि भई अप्रेलमा यूरियाको मूल्य प्रति टन $850 नागेको थियो, जुन अप्रेल 2022 यताकै उच्च स्तर हो। गएको 28 फेब्रुअरीदेखि शुरू भएको इरान र अमेरिका इजरायल बीचको युद्ध लम्बिएसँगै इरानले अमोनिया उत्पादन बन्द गरेको छ। कतारले पनि क्षतिका कारण यूरिया, अमोनिया र सल्फरको उत्पादन स्थगित गरेपछि आपूर्तिमा दबाव थप तीव्र भएको हो। तरल प्राकृतिक ग्यासको आपूर्ति कम भएका कारण भारतले पनि यूरिया र अमोनियाको उत्पादन घटाएको छ। चीनबाट हुन सक्ने सम्भावित निर्यात प्रतिबन्धको चिन्ताले विश्वभर आपूर्तिलाई थप कसिलो र मलको क्रय शक्तिलाई कमजोर बनाएको छ। पश्चिम एसियामा जारी तनावका कारण विश्वव्यापी आपूर्तिमा अवरोध र मूल्य वृद्धि।
4: साउदी अरबले नेपाल सरकारसँग समन्वय नगरी एकतर्फी रूपमा श्रमिकलाई आर्थिक भार पर्ने गरी सामान्य पेशामा पनि सिप परीक्षण गर्ने भएको छ। आजदेखि सिप परीक्षण नभएका श्रमिक साउदी अरब जान पाउने छैनन्। साउदी नेपाली श्रमिकको प्रमुख गन्तव्य हो। सिप परीक्षणका लागि $100 करिब 15,000 रूपियाँ शुल्क तोकिएको छ। परीक्षा शुल्क बापत $50 र पूर्व सिकाई मान्यता आरपीएल बापत $50 शुल्क लाग्नेछ। गत माघ 11 नेपाल र साउदी बीच श्रम सम्झौता भएको थियो। सम्झौतालाई प्रभावकारी कार्यान्वयन गर्न दुई देशका कम्तीमा 6 सदस्यीय अधिकारी संलग्न रहेको संयुक्त प्राविधिक समिति व्यवस्था गरिएको छ। यसले सम्झौता कार्यान्वयनको अनुगमनदेखि मूल्याङ्कनसम्म गर्नेछ। श्रमिक भर्नासँग सम्बन्धित कुनै विषयमा निर्णय गर्नुअघि संयुक्त प्राविधिक समितिमा प्रस्ताव लैजानुपर्ने सम्झौतामा उल्लेख छ।
2: भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको चुनाव अघि नै स्थानीय तहको संख्या र सीमाना हेरफेर गर्ने तयारी थालेको छ। स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको 5 वर्षे कार्यकाल 31 बैशाख 2084 पुग्दैछ। त्यस अनुसार निर्वाचन हुनलाई अब 1 वर्ष पनि बाँकी छैन। स्थानीय सरकार संचालन ऐन 2074 निर्वाचन हुने मितिभन्दा कम्तीमा 1 वर्ष अगावै गाउँपालिका वा नगरपालिकाको संख्या र सीमाना हेरफेर गर्न पाइने व्यवस्था छ। मन्त्रालयले हालको 1 वर्षभित्र संशोधन गर्ने व्यवस्था बदलेर 6 महिना अगाडि स्थानीय तहको संख्या र सीमाना हेरफेर गर्न मिल्ने बनाउन लागेको हो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले तयार पारेको सुशासन मार्गचित्रमा खर्च घटाउन गरिएका विभिन्न सिफारिशमा पालिकाको संख्या घटाउन पनि भनिएको छ। पालिका तथा वडाको संख्या तथा सीमाना हेरफेर वा एक आपसमा गाविन मिल्ने सम्बन्धी मापदण्ड पनि मन्त्रालयले तयार पारेर यसअघि नै सार्वजनिक गरिसकेको छ। अहिले 6 महानगर, 11 उपमहानगर, 276 नगरपालिका र 460 गाउँपालिका गरी 753 स्थानीय तह छन्। 6,743 वडा निर्धारित छन्।
4: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिल कुमार केसीलाई नियन्त्रणमा लिएको छ। राहदानी खरिदको ठेक्का सम्बन्धी अनियमितता अनुसन्धानका क्रममा अख्तियारले उनीहरूलाई पक्राउ गरेको हो। अख्तियारको टोलीले अर्याललाई सोमबार बेलुकी धनगढ़ीबाट काठमाडौँ आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको थियो। त्यसपछि केसी पक्राउ परेका हुन्। राहदानी खरिदसँग सम्बन्धित अनियमिततामाथि अनुसन्धान गर्ने सिलसिलामा उनीहरूलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ। विशेष अदालतले महानिर्देशक अर्याल र निर्देशक सुनिल कुमार केसीलाई 4 दिन थुनामा राख्न हिजो अख्तियारलाई अनुमति दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट र सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको जिल्लासले उनीहरूलाई थुनामा राख्न अनुमति दिएको विशेष अदालतका प्रवक्ता कृष्ण शरण लामिछानेले जानकारी दिए। यसै गरी विशेष अदालतले नागरिक उड्डयन प्राधिकरणका पूर्व

0: ब्याङ्क सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिक्री बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौं। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीयमा ब्याङ्कद्वारा जारी
1: वाइफाई नेपालको स्टुडेन्ट अफर 70 एमबीपीएस को 12 महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोनस मात्र रु 8,350 मा भ्याट सहित। जानकारीका लागि 01-5970-789 मा सम्पर्क गर्नुहोस्। वाइफाई नेपाल स्पीड पनि सस्तो पनि।
2: रेड बुल बबाल एनर्जी।

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: कान्तिपुर डायरीमा अब आर्थिक समाचार।
2: आर्थिक समाचारको साथमा
1: शेयर बजारको घट्ने क्रमले हिजो पनि निरन्तरता पाएको छ। अघिल्ला तीन कारोबार दिन लगातार घटेको नेप्सेले हिजो पनि सोही प्रवृत्ति दोहोर्याएको हो। त्यसो त सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणा गरेपछिका अधिकांश कारोबार दिनमा नेप्से घटेको छ। त्यस यता 12 दिन शेयर बजार खुलेको छ, जसमा 9 दिन नेप्से घटेको छ भने 3 दिन मात्र बढ़ेको छ। बजेट घोषणा अघि 2782 अंकमा रहेको नेप्से हिजो 2705 अंकमा ओर्लेको छ। हिजो शेयर कारोबार मापक नेप्से परिसूचक 6.31 अंकले घटेको छ। अघिल्लो दिनको तुलनामा 0.23% घटेको नेप्से 2705.45 बिन्दुमा ओर्लिएको छ। गत बिहिबारदेखि नेप्से घटिरहेको छ। गएका चार कारोबार दिनमध्ये सोमबार नेप्से 12.26 अंकले घटेको थियो, बाँकी दिन भने एकल अंकको गिरावट भएको छ।

0: हेल्थसँग कहिले गर्दैन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसलाई शान्ति वार्तामा आउन आग्रह गरेका छन्। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग सकारात्मक वार्ता भएपछि राष्ट्रपति ट्रम्पले रूसलाई शान्ति वार्ताका लागि सामेल हुन आह्वान गरेका हुन्। जी सेभेनको शिखर सम्मेलनको अवसरमा जी सेभेन राष्ट्रका शीर्ष नेता र युक्रेनी राष्ट्रपति जेलेन्स्की बीच वार्ता भएको छ। सो वार्तापछि युरोपेली नेताहरूले त्यस क्षेत्रमा शान्ति कायम हुने अपेक्षा गरेका छन्। रूससँगको युद्ध अन्त्यका लागि तयार हुनका लागि राष्ट्रपति जेलेन्स्की र युरोपेली नेताले कीवलाई समर्थन गर्न राष्ट्रपति ट्रम्पलाई दबाव समेत दिएका छन्। त्यसका लागि उनीहरूले रूसमा थप प्रतिबन्ध लगाउन ट्रम्पलाई सुझाव दिएका छन्। यता राष्ट्रपति ट्रम्पले भने मस्कोलाई थप प्रतिबन्ध लगाउने विषयमा उदासीनता देखाएको अन्तर्राष्ट्रिय संचार माध्यमले टिप्पणी गरेका छन्।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz
1: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।

हाइड्रोफेसियल, माइक्रोथ्रेडिंग, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423189।

0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
3: सरप्राइज जेनी, यो गहना कस्तो छ?
4: छ्या, यस्तो पनि गहना लाउँछन्?
3: अनि यो
4: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
3: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
4: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
3: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
4: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गगना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
3: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, संखुवा सभा।
4: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429 59801, जनक पौडेली 98525 58344 र 029562 248।
3: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, संखुवा सभा।

0: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-6
3: लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरूरी सूचना। सभापोखरी गाउँपालिका 1 स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आम सभा मिति 2083 साल असार 15 गते सोमबारको दिन आयोजना हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साथै आमसभामा उपस्थित हुँदा आफ्नो बाँकी बक्यौता रकम समेत अनिवार्य रूपमा चुक्ता गर्ने गरी आउनुहुन अनुरोध छ। मिति 2083 साल असार 15 गते सोमबार। समय बिहान 10 बजे। स्थान लेब्राङ सामुदायिक वनको भवन। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अध्यक्ष तेज प्रसाद पोखरेल 98-61-59-29-50, कोषाध्यक्ष सुस्मिता गुरूङ 98-4-22-16-654 र सहसचिव होम बहादुर मगर 98-4-23-88-935। लेब्राङ सामुदायिक वन उपभोक्ता समिति, सभापोखरी गाउँपालिका 1, लेब्राङ संखुवा सभा।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
1: संख्या सभामै पहिलो पटक एक्सरे को विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात आरसीटी गरिने,
1: बाङ्गोटिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1, प्रहरी गेट, सेउ, संखुवा सभा। हाल बन्दै गरेको हस्पिटल बिल्डिङको छक्के अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98-4-20-22-667।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860-9640-00
4: र 9819-32-76-75।
5: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान, रेडियो शङ्खसभा 95.5 मेगाहर्ज।

0: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान, रेडियो संघ सभा 95.5 मेगाहर्ज।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू:
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आरसीटी गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा:
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेकुडी खेलछेउ, शंखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
4: नमस्कार वडाध्यक्षज्यू।
5: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
4: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
5: भन्नुहोस् त, त्यस्तो के कुरा थियो? कुन्नी,
4: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई
5: यो मेरो सुट त। हाम्रै सखुवा सभाको दबुडा एक मात्र विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
4: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
6: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
7: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
8: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
2: हाम्रा सेवाहरू: स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
9: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
3: सम्पर्क नम्बर 0295 60 679 र मोबाइल नम्बर 98 420 82 776।
10: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खातबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
11: आयो सबको घर घरमा
12: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
13: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
12: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 432 57 841 र 0295 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
14: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
15: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
16: किन र काका?
15: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
16: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
15: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
16: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
15: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शंखुवा सभा।
16: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली, तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
15: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
16: पुनः हामीसँग निरन्तर 10 पटक सम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
15: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
16: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
15: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्कुवा सभा।
16: प्रोप्राइटर सुनु एन भीम कदाइली।
15: सम्पर्क 0291400084 र 98040458027।
17: खुसीको खबर खुसीको खबर खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्कर सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067। मोबाइल 97438640084।
18: लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरूरी सूचना। सभापोखरी गाउँपालिका 1 स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आम सभा मिति 2083 साल असार 15 गते सोमबारको दिन आयोजना हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साथै आमसभामा उपस्थित हुँदा आफ्नो बाँकी बक्यौता रकम समेत अनिवार्य रूपमा चुक्ता गर्ने गरी आउनुहुन अनुरोध छ। मिति 2083 साल असार 15 गते सोमबार। समय बिहान 10 बजे। स्थान लेब्राङ सामुदायिक वनको भवन। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अध्यक्ष तेज प्रसाद पोखरेल 98 61 53 29 50, कोषाध्यक्ष सुस्मिता गुरूङ 98 4 22 16 654 र सहसचिव होम बहादुर मगर 98 4 23 88 935। लेब्राङ सामुदायिक वन उपभोक्ता समिति सभापोखरी गाउँपालिका 1 लेब्राङ सङ्खुवा सभा।
15: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
19: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98 5209047, 98 0090

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: तिनी उठ्ने बेला भएन भनेको, तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए अब त जानै पर्ने भएन नि, हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 99520165680 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खानबारी 1 संखुवा सभा।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफ्ले,
4: सम्पर्क 98433-47262,
3: 98-55-55-85
4: र वाट्सएप नम्बर 98-5-20-28-6-46।
5: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
5: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
5: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
5: दाँतको एक्सरे सुविधा,
3: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
5: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
5: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
5: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295-62320 र 98420-50541।
6: चलीमा भएको दोष, ग्रहको शान्ति, विशेष धार्मिक रे, बौद्धिक विधिवठे गद्य।
7: सम्पर्क कि लेखाए ज्योतिष पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवन।
6: फोन गद्दा कि लेखा फोन नम्बर 98-45-39-76-58 रे 98-14-27-36-01। तमु फोन बठेलाई आफ्नो भाग्य हेर्न सकन्छौ। आज संगीतमय पुराण लगाउनेक लेखालाई सम्झन सकन्छौ।
8: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षामा तपाईँहरूलाई हार्दिक स्वागत छ। म ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदाको झै आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत रहनेछ, के भन्छ फल ज्योतिष शास्त्रले, तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका मेषादि बार राशिफल र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयास गरिरहेका छौं। खादबारीमा रहेको रेडियो संघ सभाको स्टुडियोबाट नेपालभरमा एकैसाथ हामी यतिखेर बोलिरहेका छौं। तपाईँको रेडियो सेटसम्म, मोबाइल सेटसम्म, घर घरमा तपाईँहरूसँग हामी यो आवाज दिइरहेका छौं। तपाईँ प्रत्यक्ष रूपमा हामीसँग कुराकानी गर्न र हामीसँग भएका विभिन्न जानकारी दिनको लागि रेडियोको माध्यमद्वारा पनि फोन गर्न सक्नुहुन्छ भने खादबारीमा पनि हामीलाई प्रत्यक्ष रूपमा आज भेट्न सक्नुहुनेछ। हिजोको उपस्थिति न्यून रह्यो, हिजोको उपस्थिति जम्मा चारदेखि पाँचजनाको मात्रै भयो, त्यसकारणले गर्दा अब आज पनि आउनु भएन भने हामी फर्किनुपर्ने हुन्छ। तपाईँहरू आज आउन सक्नुहुन्छ अनि हामीले हिजो पनि बोल्यौं, भोलि पनि एकजना आउने कुरो भएको छ, त्यति होला। अब जति आउनुहुन्छ आज फटाफट रूपमा घरबाट हिँडिहाल्नु होला, कार्यक्रम सुन्दै हुनुहुन्छ, हेराउन मन छ भने आज हिँड्नु होला, आज हिँड्नु भएन भने अब समय लगभग सकिएको छ। अर्को कुरो भनिहाल्छु, चिना लिनको लागि मैले धेरै ठाउँमा के गर्ने गरेको छु भने चिना टिप्पणी बनाउन आउनुहुन्छ अनि आएपछि मसँग गुरुदेव पैसा छैन, मसँग घरमा पनि छैन अथवा होइन परिवारमा पैसाको अभाव छ भन्नुहुन्छ, चिना बनाइदियो अनि हुन्छ नि भने तपाईँको चिना चाहिँ निशुल्क गरिदिन्छु भन्नु, लिने आउनुहुन्न। यहाँ पनि त्यस्तै समस्या पर्यो, उहाँले सुन्नु भएको छ, म उहाँको नाम लिदिनँ, उहाँको नाम, उहाँको श्रीमानको नाम, बच्चाको साल महिना सबै याद छ मलाई, तर नाम भनिन, आइदिनु होला। कृपया तपाईँहरूलाई हामीले सहयोग गरेका छौं, चिनाहरू पैसा नहुनेलाई हामीले निशुल्क रूपमा चिना बनाएर दिने, भोलि आउनु है लिनलाई, म आज तयारी गर्छु भनौँ, आउनु भएको छैन, तीन चार दिन भएको छ, सुन्नुभयो रेडियो भने आउनु होला, तपाईँको नै चिना हामीले तयारी गरिएका छौं। तपाईँले हामीलाई प्रत्यक्ष रूपमा भेटेर चिना लिएर जान सक्नुहुन्छ, अन्यथा चिनाको फेरि हामी भोलि नाम भन्नु बाध्य हुन्छौं, हामीलाई तपाईँको पैसा चाहिएको होइन, निशुल्क भने त आउनु न कम्तीमा, मान्छेले यही समस्या हुन्छ, निशुल्क भनेपछि आप त्यसको भ्यालु नै भएन कि, त्यही भएर तपाईँहरूले निशुल्क हामीलाई जो जसले चिना बनाउनु दिनु भएको छ, हामीसँग चारदेखि पाँचवटा चिना निशुल्कका चिनाहरू हाम्रो होटलमा रहेका छन्, तपाईँ लिन आउन सक्नुहुन्छ आजै र भोलिसम्म आउनु होला चाँडो गरेर, है आउनु भएन भने फेरि नाम भनेर बर्बाद हुन्छ, फेरि म त अब कि काम लाउनु हुँदैन, काम लगाइसकेपछि तपाईँले काम को सदुपयोग गरिदिनु, कमलाई लिन त आइदिनु, हामीले पैसा पर्दैन भनिरहेको छौँ होइन, त्यसो भएको हुँदा सम्पर्कमा आउन तपाईँलाई अनुरोध गरे, र अन्य भक्तहरूको पनि चिना बाँकी हुन सक्छ, सम्पर्कमा रहेर आउनको लागि अनुरोध गरे है। अब हामी जाने बेला भयो, हामी जाने बेला भइसकेपछि फेरि तपाईँले भोलि हामी यहाँबाट हिँडिसकेपछि अत्यारो हुँदैन, त्यसो भएको हुँदा छिट्टोभन्दा छिट्टो तपाईँ हामीलाई भेट्न होटल होराइजन चाँदनी चोक खानबारीमा आउन सक्नुहुन्छ। आज र भोलि बिहानसम्मको उपस्थित हेरौँ, आजको उपस्थित निकै भयो भने फेरि भोलि पनि दिनभरि रहन सक्छौँ, आजै मान्छे आउनु भएन भने चाहिँ फेरि हामी नरहन पनि सक्छौँ। अबको दिनमा जानकारी गराए, कार्यक्रम ज्योतिष दर्पणको शुरूवाती चरणमा छु, अब ढिलो नगरिकन अगाडि बढाउँछु पञ्चाङ्ग र ग्रह गोचरबाट। आज मिति 2083 साल, आज असार महिना हो, आज असार महिनाको 3 गते बुधबार, तदनुसार ईस्वी सन 2026 आज जुन 17 तारीक नेपाल सम्मत 1146 रहेको छ। तथुलाथ रुद्र नाम संवत्सर श्री सूर्य उत्तरायण ग्रीष्म ऋतु शुद्ध ज्येष्ठ शुक्ल पक्ष, आज परम पवित्र पावन दिन छ। आज विशेष दिनमा तपाईँहरूलाई आजको दिन सूर्योदयबाट हेर्दा तृतीय तिथि 52 घडी 21 पला, रात्रिको 26:06 पुनर्वसु नक्षत्र 32 घडी 3 पला, 17:59 ध्रुवयोग 51 घडी 25 पला, तैतिलकरण 25 घडी 5 पला, आज आनन्दयुगमा गदयुग रहेको छ। आजको दिन मानको समय 34:34 पला, बिहान सूर्योदय 5:10 जाँदा भयो, सन्ध सूर्यास्त ठिक 7 बजेर हुने जानकारी गराउँछु। अब यो जानकारी सहित आज विशेष गरी रम्भा व्रत, आज कोशीको उत्पत्ति भएको दिन महाराज 17 साल जन्म जयन्ती, आज विशेष गरी कृष्ण प्रणामीहरूको लागि महाराजजीको विशेष गरी जन्म जयन्तीको उत्सवमा सबैले उहाँको श्रद्धा सुमन अर्पण गर्ने दिन, हाम्रो तर्फबाट पनि श्रद्धा सुमन। अब कार्यक्रम ज्योतिष दर्पणमा जानकारी गराउँ ग्रह गोचर, सूर्य यतिखेर मिथुन राशिमा प्रवेश गरिसक्नु भएको छ भने चन्द्रमा यतिखेर मिथुन राशिमा रहनु भएको छ, मंगल मेष राशिमा छन् भने बुध यतिखेरको अवस्थामा मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र यतिखेरको अवस्थामा हेर्दा कर्कट राशिमा रहेका छन् भने शनि ग्रह मीन राशिमा रहेका छन्, राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा आजका ग्रहहरूबाट संकेत देख्न सकिन्छ। यो जानकारी सहित अब कार्यक्रममा रहेर प्रस्तुत गर्छु तपाईँका राशिले के भन्छन्, तपाईँका ग्रहलाई कसरी व्यतीत हुन्छ तपाईँको मेष आदि बाह्र राशिफल। अबको क्रममा भने तपाईँको राशिफल यस प्रकार छ। सबैभन्दा पहिलो राशि मेष राशिको लागि दिन शुभ छ, पराक्रमिक छ, आमदामीका स्रोत वृद्धि रहन्छ, तर स्वास्थ्यमा भने विशेष ख्याल गर्नु राम्रो हुन्छ। राम्रो दिन छ, शेयर बजारमा लगानी गर्न फाइदा मिल्ने दिन छ, आजको दिनमा राजनीतिमा सफल हुने दिन छ।
1: मिथुन राशि,
0: गर्दै आएका कामबाट सफलता मिल्नेछ, राजकीय सम्मान प्राप्त हुन्छ, सरकारी जागिरमा पद वृद्धि हुने योग छ, धर्म कर्ममा वृद्धि रहनेछ।
1: कर्कट राशि,
0: खाद्यान्न व्यवसाय होटल व्यवसाय हुनेहरूको लागि दिन शुभ, मांगलिक कार्यमा मन जान सक्छ, धार्मिक कृत्यहरूमा मन जाँदा मन भने हर्षित रहनेछ।
1: सिंह राशि,
0: ग्रहहरू सामान्यतया बिग्रिएको अवस्थामा छन्, काममा असहज हुन सक्छ, कृषि र पशु चौपायबाट घाटा बिहोर्नु पर्ला, याद गर्नुहोला आजको दिन कारोबार गर्दा अलिकति तपाईँको लागि असहज वातावरण राशि सिंहलाई संकेत छ।
1: कन्या राशि,
0: लामो दूरीको यात्राहरूमा सहज हुन्छ, गीत संगीत र साहित्यिक प्रेमीहरूको लागि भने दिन शुभ छ, प्रेममा सफलता हात पर्नेछ।
1: तुला राशि,
0: मन प्रसन्न रहनेछ, कृषि र पशु चौपायबाट आजको दिनमा मनोज्ञ धन आर्जन गर्न सकिनेछ, जग्गाको कारोबार लेनदेनमा आजको दिन सकारात्मक बन्ने योग छ।
1: वृश्चिक राशि,
0: महत्वपूर्ण वस्तु उपहार प्राप्त रहन्छ, सक्षम अलिकति तपाईँको लागि मनमा भने धेरै कुराहरू खेल्न सक्छ, अरूको चिन्ताले गर्दा आफूलाई सताउने युग राशिमा संकेत छ, अरूको बारेमा भन्दा आफ्नो बारेमा सोच्नु, हनुमान चालिसा पाठ गर्नु शुभ हुन्छ। धनुराशि हुनेको लागि मान सम्मानमा वृद्धि रहन्छ, टेकताकेका कामबाट सफलता मिल्नेछ, आजको दिनमा अलिकति केही चन्द्रमाको दोष परेको कारणले गर्दा विशेष ध्यान दिनु, अन्यथा काममा शुभ छ।
1: मकर राशि,
0: तपाईँको कुरा काट्नेको संख्यामा वृद्धि रहन्छन्, शत्रु वृद्धि हुँदा काममा बाधा आइपर्न सक्ने योग छ, विशेष सावधानी अपनाएर अगाडि बढ्नु राम्रो होला। कुम्भ राशिको लागि लग्नमा राहु तर पञ्चम स्थानको ग्रहले गर्दा विद्यामा राम्रो रहन्छ, मुखचुच्चो भए पनि दिमागले काम गर्न सक्छ, काममा सकारात्मक ऊर्जा प्राप्त छ। मीन राशिको लागि स्वास्थ्यमा उपचारमा धन खर्च वृद्धि रहन्छ, तपाईँले गरेका कामबाट असहज हुन सक्छ, लामो दीर्घ यात्राहरूमा विशेष ध्यान दिनुहोला राम्रो हुन्छ।
2: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98 142 73 6001
3: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
4: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम कार्यक्रम ज्योतिष दर्पण।
6: Thank you. क्या तुम आफ्ना गया दिन कि आपाउने दिन के बारे में जान्न चाहन्छौ? तसो हो भोले आज ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन में
7: हमारा यहाँ वृंदावन बठै ज्योतिष विद्या पढ़बटी आया ज्योतिष विद्या का बारे में बहुत ही जानकारी भएका बहुती वर्ष अगाडि बठै ज्योतिष विद्या का बारे में जान्ने देश र परदेशमा सम्मान र ख्याति पाएका ज्योतिष पण्डित लक्ष्मण सुवेदीले कम्प्युटर का माध्यम बठे चिना चिठा बनाउने रे चिठा भाग्य हेद्या घर बनाउना कि लेखा माटो हेद्या वास्तुशास्त्र का बारे में सब बताउने पृथ्वी को उद्धार गद्या रत्न रे जन्तर बीज लाउने जन्म कुण्डली मा भएको दोष ग्रह को शांति विशेष धार्मिक रे बौद्धिक विधि बठे गद्या
6: सम्पर्क कि लेखाए ज्योतिष पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन
7: फोन गद्दा कि लेखा फोन नम्बर 9845-39-76-58 रे 9814-27-36-01 तमु फोन बठेलाई आफ्नो भाग्य हेर्न सकन्छौ आजै संगीतमय पुराण लगाउने कि लेखालाई सम्झन सकन्छौ
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेका छौं। हामीसँग भएका विभिन्न जानकारी र तपाईहरूसँग भएका विविध जानकारीहरूलाई हामी एकै साथ तपाईसँग र तपाईसँगका विशेष विशेष कुराकानीहरू गर्ने एउटा प्रयास गरिरहेका छौँ। हामी हरेक दिन तपाईँहरूसँगका विशेष कुराकानी र तपाईँहरूसँगका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीका जानकारीहरू दिने एउटा प्रयासमा लागिरहेका छौ। 98 4 53 97 658 र 98 1 42 73 601 मा तपाईसँग हामी कुराकानी गर्ने प्रयासमा छौ। खानबारी आएको पनि लगभग 20 दिन पूरा भयो होला, होइन भएन 20 दिन पूरा भयो। अब हामी तपाईँहरूसँगका विशेष जानकारी दिने प्रयासमा लागिरहन्छौ। 19-20 दिनको बसाई खानबारीमा भयो। अब आज पनि हामीले तपाईँहरूलाई प्रतीक्षा गर्नेछौ, भोलि पनि प्रतीक्षा बिहानसम्म गर्नेछौ। भोलि चाहिँ आउनुभयो भने आउनुभयो, अब आज उपस्थित हुनुभयो भने फेरि हामी भोलि दिनैभरि रहने भयो भने भोलि तपाईँले रेडियोमा जानकारी गराइहाल्छौ। अब आजको उपस्थितिबाट थाहा हुन्छ भोलि आउन मन लागेको छ, आज हामी भ्याइएन रोपाई छ भने आज फोन गरेर म भोलि आउँछु है भनेर भोलि बिहान 9:30 बजेसम्म तपाईँ खानबारीको चाँदनी चोकमा रहेको होटल होराइजनमा आउनुभयो भने भेटघाट हुन्छ, अन्यथा दुःख नपाउनुहोला। फेरि छुट्नु होला फेरि। अब अनि हामी जाने आउने भयो भने राम्रो हुँदैन, सल्लाह गरेर फोन चाहिँ अनिवार्य रूपमा गर्नुहोला यही नम्बरमा 98 4 53 97 658 र 98 1 42 73 601 तपाईँ सिधा सम्पर्क गरेर दिउँसो फोन गरेर पनि आउन सक्नुहुन्छ। अहिलेलाई कोही जिज्ञासु हाम्रो लाइनमा आउनु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। तपाईँ पनि आउनुहोला, आफ्नो जिज्ञासाहरू राख्नको लागि सम्पर्कमा आउनुहोला। कोही हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरे। राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर?
1: ओखलढुङ्गाबाट देवी कार्की।
0: देवी कार्की ओखलढुङ्गा, कुन गाउँमा हुनुहुन्छ? ओखलढुङ्गाको
1: च्यानाम।
0: च्यानाममा हुनुहुन्छ, कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: रेडियो ओखलढुङ्गाबाट सुन्छु नि त, 3-4 महिना भइसक्यो, 2 महिना जति भएन आएको।
0: कार्यक्रम आउनु छोड है,
1: रेडियो बन्द भइसक्यो।
0: रेडियो बन्द भयो, बर्बाद भइरह्यो, जहीँ तहीँ रेडियो बन्द हुने भयो, अब के गर्ने? रेडियो बन्द भयो भने त हाम्रो केही लाग्दैन, कार्यक्रम आएको होइन भने बरु अर्को हुन्छ। त्यहाँ रेडियो बन्द भएको छ भने तपाईँले अर्को रेडियोमा कार्यक्रम कहाँ हाल्दाखेरि सहज हुन्छ, दिउँसो सम्पर्कमा रहनु है।
1: रेडियो बन्द भइसक्यो
0: है, ठिकै छ। अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: आफ्नो बारेमा।
0: मलाई साल महिना गते समय भन्नु त।
1: 2062 बैशाख 1 गते बिहिबार 4:29 जाँदाखेरि राति बिहान हुने बेला
0: 4:29
1: हजुर।
0: के बारको राति, के बारको बिहान?
1: बिहिबारको राति शुक्रबार बिहान हुने बेला।
0: कुन जिल्लामा?
1: ओखलढुङ्गा।
0: कति गते राति, कति गते बिहान?
1: 1 गतेको राति, 2 गते बिहान हुने बेला।
0: ओ, यो मान्छे
1: म आफ्नै हो।
0: राशिको नाम धनलक्ष्मी, मिथुन राशि हुन्छ। लग्नमा राहु छ, अलि एकरो हुनु छ हो, दाँत एउटा उछिटेको छ हो, छुच्ची पनि माको छुच्ची हुनुहुन्छ है, आमासँग अलिअलि कुरो हुन्छ, बाबासँग खासै क्रम मिल्दैन हो, ए हुनु न भने फाप्दै फापेन है। अब ग्रहमा हेर्दाखेरि के देखिन्छ भने अहिले 21 वर्ष हुनुभयो, उल्का चलिहालेछ है, पढाइ पनि अब बिग्रिने पाटोमा गइसकेछ, सक्यो पढाइ, कति
1: पढ्नुभयो?
0: छोडेर सक्यो ए, अनि किन नपढ्यो त? ग्रह बिग्रेरै हो, मथि बिगार्नु भएछ नि त, मथि बिगार्नु भयो। गुरुचन्द्रले परेको छ सप्तम स्थानमा, बिहा पनि टिक्दैन फेरि, मथि जहाँबाट बिग्रेको छ त्यो पनि राम्रो हुन्न है, बुझ्नु पनि भएन। वैवाहिक जीवनमा पनि राम्रो छैन, बिहे गर्नुभयो?
1: गरेको।
0: अनि अहिले के छ अवस्था?
1: ठिकै छ अहिले।
0: ग्रहहरू बिग्रेका छन्, गुरुचन्द्रलेको शान्ति गर्नु, सप्तम स्थानको मालिक बुध लग्नमा गएर निज भएर बसेको छ, ख्याल गर्नु न, फेरि राहुले पनि दृष्टि गरेको छ, जायसे तनुगे जाता पर जाया सुलम पट, अरूको श्रीमानसँग फोन बल्लमा लाग्छ अरे, बुढोसँग कुरा मिल्दैन अरे भन्छ शास्त्रले। मैले शास्त्रको श्लोक पढेँ है, जाएसे तनकि जात, सातौं घरको मालिक लग्नमा गएर बसो। त्यसो पनि निज भएर बसो नि त फेरि, होइन निज भयो भने जाने बित्तिकै त होइन, निज भयो भने के हुन्छ, पर जायासु लम्पट, बुद्धि बिग्रिन्छ अरे, दुईटा बिहे हुन्छ अरे, तिनटा बिहे हुन्छ अरे है। अब राम्रै भएको बेला नि शान्ति गर्ने हो, तपाईँहरू के हुन्छ भने राम्रो भएको बेला बाबुले भन्दै गर्छन् भन्ने, अनि भोलि बिग्रेको भोलिपल्ट लो गुरु भन्ने आएछ, हामीले केही पनि गर्न सक्दैनौँ। राम्रो हुँदाखेरि भोलि बिग्रिने कुरोलाई हामीले अहिले सावधान तपाईँलाई मैले गराइसके, अब यो सावधानी हुनुभयो भने काम बन्यो होइन, सावधानी हुनु भएन भने भोलि बिग्रिन्छ। मैले त शास्त्रको श्लोक पढ्ने हो, मलाई अरू थाहा छैन है। त्यही भएको हुँदा विशेष ध्यान दिनु होला, ग्रहको शान्तिहरू गर्ने, ग्रहका पूजा पाठहरू गर्ने है, अनि फेरि चाहिँ अलिकति ग्रहको शान्तिहरू गर्दै, ग्रहको पूजा पाठहरू गर्दै गर्नुभयो भने राम्रो हुन्छ है त। अब सबैभन्दा राम्रो तपाईँको लागि गुरु चन्द्रलीको शान्ति गर्ने, बिहिबारको व्रत बस्ने, राहु केतुको प्रभाव छ, लग्नमा राहु छ, सप्तमा केतु छ, यसले वैवाहिक जीवन बिगार्छ। राहु केतुको रथमा पाइन्छ, गोमेद लसुन्य भने रथमा धारण गर्ने, एउटा मृत्युञ्जयका कवचहरू धारण गर्ने, बिहिबार केराको बटमा गएर पूजा गर्ने, अलिक घमण्डी नहुने, र व्यवसायको लागि चाहिँ काठको काम, कृषिको काम राम्रो हुन्छ। सरकारी जागिरको लागि सम्भावना खानुभयो भने छोड्नु पर्ने योग छ, अलिक गाह्रो छ। आठ अङ्क रातो पूर्व राम्रो हुन्छ। छुट्टिन्छु, राधे राधे
1: राधे राधे।
0: हामी कार्यक्रम ज्योतिष तर्पणको विषयमा छौ, हामी प्रत्यक्ष रूपमा धेरै भन्दा धेरै कुराहरूको जानकारी तपाईँलाई हामी दिने एउटा प्रयास गरिरहेका छौँ, र हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गते र समयको आधारमा धेरैभन्दा धेरै कुराहरूको जानकारी र तपाईँहरूसँग भएका विशेष कुराहरूको हामी जानकारी दिने एउटा प्रयास गरिरहेका छौँ। कोही जिज्ञासु फेरि पनि लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ, कहाँदेखि हुनुहुन्छ, कहाँदेखि को बोल्दै हुनुहुन्छ प्रभु यतिखेर?
1: हजुर, म यहाँ सभा पोखरीबाट। हजुर,
0: सभा पोखरी सङ्घ सभा?
1: हजुर हजुर।
0: हजुरको शुभ नाम?
1: तारा खनाल हो।
0: ठ्याक्कै फोन लागेको छ आज है?
1: हजुर लाग्यो सर आज।
0: अनि यहाँ आउनुभयो कि भएन भेट्नलाई?
1: हजुरलाई भेटी वरि म यहाँ आइसके।
0: तारा खनाल हो, सभा पोखरी?
1: हजुर हजुर।
0: कतिजनाको हेर हेर्नु बुझ्छिन?
1: मैले त छोरोको मात्रै हेरेर आएँ गुरु।
0: छोरालाई भनेको मिल्यो कि मिलेन त? मैले के भने, के उपाय गर्नु भने कि राम्रै छ भने?
1: ठिकै छ, यो के अरे, अब यो पहिले हेराउँदाखेरि दोष मङ्गलिङ भन्नुभएको थियो
0: हजुर,
1: अनि तपाईँलाई मैले अहिले हेराउँदा अब तपाईँले गर्नुभयो, यति लाउनु भयो भने ठिक छ अहिले भन्नुभयो।
0: राम्रै छ होइन?
1: ठिकै छ गुरु, ठिकै छ।
0: फेरि यहाँ तपाईँले सभा पोखरीबाट बोल्नु भएको?
1: हजुर हजुर।
0: यहाँबाट उहाँ यहाँ हेराएर पनि घर पुगिसक्नु भयो?
1: गइसके।
0: अहिले अहिले जेस यहाँ यहाँ भेटेर पनि उहाँ गएर पनि सुनिरहन्छ मन लाग्छ होइन?
1: लाग्छ नि गुरु, लाग्छ नि। कति कुराहरू हजुरले बोलेका कुराहरू अब सम्झिएर यस्तो गर्नु उस्तो गर्नु भन्नुहुन्छ, अनि अब हामीले अब अहिले त्यस्तै गरिराखेका छौँ, हामीलाई राम्रो छ।
0: तपाईँको जेस, अनि तपाईँहरू कार्यक्रम सुन्नुहुन्छ, रेडियो खानपालले कार्यक्रम दिनदिनै हाल्नु भएको छ कि छैन, याद छ? अनि रेडियो प्रश्न सुनिन्छ कि सुनिँदैन?
1: सुनिन्छ गुरु, सुनिन्छ।
0: हेलो भन्नु त, अब कार्यक्रम सुन्न छोड्न भएन, रेडियो सङ्घ सभा दिनदिनै सुन्नु पर्यो होइन?
1: ग्यारह
0: बजे त कुरा रेडियोले हालेको हालै गर्छ नि त होइन?
1: हो नि।
0: ल अहिले कार्यक्रममा कसको बारेमा हेर्ने फेरि आज?
1: म ठुलो छोराको।
0: छोराको साल महिना गते समय भन्नु त?
1: अन्ठाउन्न के अरे, यो फागुन नौ गते, चौन्न साल।
0: पहिले नाति गर्न ओम भन्नु त, तपाईँ आत्तिनु भयो धेरै।
1: चौन्न साल,
0: चौन्न साल
1: फागुन,
0: फागुन
1: नौ गते,
0: नौ गते के बार थियो?
1: शनिबार।
0: कति बजे जन्म भयो?
1: साढे दुई।
0: दुई बजेर तिस मिनटमा?
1: हजुर।
0: साढे दुई दिउँसो कि राति?
1: दिउँसो।
0: कुन जिल्लामा भयो जन्म चाहिँ?
1: शङ्खसभामै हो गुरु।
0: सभा घरमै कि?
1: घरमै हो गुरु।
0: सभा पोखरीमा जन्म भयो होइन?
1: हजुर।
0: मूलको पहिलो भयो यो सभा पोखरी भनेको पहिलेको धुपु होइन?
1: स्याबुन
0: स्याबुन धुपु सबैलाई अहिले सेवा पोखरी भन्छ हो
1: हजुर हजुर सेवा पोखरी पाँच खपन
0: ए अब यहाँबाट आउँदाखेरि मूलको पहिलो पाओ पिताजी पिर्ने मूलको शान्ति गर्नुपर्ने रहेछ यो चाहिँ हेराउनु पर्थ्यो नि चिना यो चाहिँ बिग्रिरहेछ चिना अनि
1: कान्छु छोराको चाहिँ हेराए अनि अब अहिले अब
0: कान्छुको प्यारो भयो अब यो जेठोको बिग्रिया रहेछ मूलको पहिलो पामा जन्म भएको रहेछ यो अहिलेसम्म कसैले भन्दैको थिएन तपाईँलाई
1: प्राय देखाएकै थिएन गुरु
0: सत्ताइस वर्ष भयो अहिलेसम्म सिना कहिले कहिले देखाउनुपर्छ क्या कहिले कहिले सिना देखाउनुपर्छ पहिले गर्नुपर्छ बाबु छोराको पुरै मिल्दैन बाबुलाई पिर्ने एक परेको छ छोरो जन्मेपछि बुवा रोगी बन्ने बुवालाई अशुभ हुने अनेकौं मुद्दाहरू लाग्ने भएन के भयो
1: भयो गुरु
0: भयो अनि हेर्दै पहिले हेरेर शान्ति गराउनु पर्दैन अझै पनि बिगार छ है अनि फेरि तपाईँ घरमा त पितृदोष देखिन्छ घरको पूर्वपट्टि फोहोरे फोहोर छ अरे पूर्व फर्किँदाखेरि दाहिनेपट्टि पनि पानीको ट्याङ्की छ अरे सेफ्टी ट्याङ्की छ अरे के राख्नु भएको छ
1: त्यस्तो पानीको ट्याङ्कीहरू त छैन गुरु हामी मूलकै पानी खान्छौँ
0: होइन घरको तपाईँको घामुदर्नेपट्टि फर्किँदा दाहिने हातपट्टिको त्यसलाई आग्नेय कोण भन्छौ त्यो आग्नेय कोणमा चाहिँ अलिकति पानीको धाराहरू छ कि त्यहाँ ल्याएर ट्याङ्की राख्नु भएको छ कि अथवा त्यहाँ भाडाहरूमा त्यहाँ चिसो छ कि के छ भन्नु त
1: ट्याङ्कीहरू त हामीले केही पनि राखेको छैन गुरु अब दाहिने साइडमा जाँदा चाहिँ धारै छ हाम्रो
0: मैले भने त दोष देखिन्छ अब यो गुरु चन्द्र योग अङ्गारक योग सूर्य ग्रहण योग परेर रहेछ बाहु सारा गुरु नमिल्ने घरमा पितृको दोष छ कोही अकालमा मृत्यु भएको थियो अस्ति अर्को सारा हेर्दा नि भने भनिन
1: भन्नुभयो
0: को मर्या छ त अकालमा
1: अकालमा त अहिले गुरु अब हजुर हजुरमा खट्नु भएको हो कालगतिले नै जानुभएको हो
0: अरू कोही
1: अरू अकालमा त त्यस्तो हुनुहुन्न
0: तपाईँको देवर जेठाजीहरू कोही अकालमा मृत्यु भएको दोष छ अहिलेको अवस्थामा छोरालाई त्यस्तो ग्रहहरू छैन अब यो भ्रामरी भन्ने ग्रह छ चञ्चले अवस्था हुन्छ महामृत्युञ्जयका जपहरू गराउनु पूजापाठ गराउनु दाजुभाइसँग पनि खासै सम्बन्ध राम्रो हुँदैन है त
1: हजुर अनि सबै राम्रै होला नि शुभ अङ्क शुभ रङ
0: एक अङ्क राम्रो हुन्छ सबैभन्दा यो तपाईँको छोराको लागि चाहिँ रातो सेतो रङ राम्रो हुन्छ पूर्व दक्षिण राम्रो हुन्छ है
1: विदेशमा छ उसको कमाई यताउता अब यस्तो घर परिवार श्रीमतीहरूसँग कस्तो होला गुरु
0: सबैसँग राम्रो हुन्छ अलिकति कमाएको पैसाहरू नटिक्ने खालको हुन्छ यो गुरु चन्द्रले योगहरू पर्यो भने ग्रहको शान्तिहरू गरिसकेर राम्रो हुन्छ राम्रो गुरुबारलाई घरमा बोलाएर शान्ति गराउनु होला है त
1: हजुर
0: राधे
1: राधे राधे गुरु राधे राधे
0: कार्यक्रममा हुनुहुन्थ्यो सभा पोखरीबाट रेडियो शङ्खुव सभा सुनेर साथ दिनुभएको छ अब यहाँ आएको एक दुई दिन फोन आएको थियो सबैबाट यो खानपारी एरियाबाट भनौँ न यो जिल्लाबाट यहाँ आएको एक दुई सबैमा यहाँ आउनुभयो फोन गर्नु अब फेरि घर घर फेरि सबैले फोन गर्नु भेला भएको छ फेरि एक दिनपछि गुरु कहिले आउने खानबारी भन्नुहुन्छ फेरि पनि भन्छु खानबारीमा आज पनि भेट्न सकिन्छ यहाँ धेरैको हल्ला के भयो भने गुरुदेव त गइसक्नु भयो भन्ने छ होइन म आज पनि खानबारीमा छु जुन ठाउँमा थिएँ त्यही ठाउँमा छु चाँदनी चोकबाट फुलपाती चोक जाने बाटोमा होटल होराइजनमा तपाईँ र मेरो भेट हुन्छ आज पनि आउनु होला मान्छे आज हिजो त जम्मा चारदेखि पाँचजना मान्छे आउनुभयो मान्छे हुनुहुन्थेन हिजो आज अब कति हुनुहुन्छ नभए पारा उतिखेर आइहाल्छ अनि आज पनि आउनु भएन भने भोलि कार्यक्रममा म के भन्छु भने आज हामी हिँड्यौँ है भन्छु म भोलि हिँडिहाल्छु आज आउनु भएन भने आज पनि आउनुभयो टनाटन हुनुभयो भने फेरि भोलि पनि बस्न सक्छौ त्यसो भएको होला तपाईँहरूले आउन इच्छा हुनेले सम्पर्कमा रहनुहोला दुईटा नम्बर छन् 98453 97658 र 98142 73601 सिधा सम्पर्कमा आउन सक्नुहुन्छ कोही जिज्ञासु तपाईँ बन्दै गर्नुहोला म एकैछिन विश्राम दिन्छु विश्रामपछि उपस्थित हुन्छु सँगै रहनुहोला
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला
3: के तपाईं भूल वर्तमान र भविष्य जान्न चाहनुहुन्छ
4: त्यसो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
3: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ
4: सम्पर्क
3: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73761
4: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ
5: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ
6: त्यसो हो भने अब चिन्ता नलिनुहोस् सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण
5: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला
6: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण

0: क्या तुम आफ्ना गया दिनकी र आफ्नो दिनकी बारेमा जान्न चाहन्छौ? कसो हो भने आस ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
1: हाम्रा यहाँ वृन्दावन बठै ज्योतिष विद्या पढेबटी आएका ज्योतिष विद्याका बारेमा भौतिक जानकारी भएका भौतिक वर्ष अगाडि बठै ज्योतिष विद्याका बारेमा जान्ने देश र परदेशमा सम्मान र ख्याति पाएका ज्योतिष पण्डित लक्ष्मण सुवेदीले कम्प्युटरका माध्यम बठै चिना चिठा बनाउने रे चिठा भाग्य हेद्या घर बनाउना कि लेखा माटो हेद्या वास्तुशास्त्रका बारेमा सबै बताउने पृथ्वीको उद्धार गद्या रत्नले जन्तर बीज लाउने जन्म कुण्डलीमा भएको दोष ग्रहको शान्ति विशेष धार्मिक रे बौद्धिक विधि बठे गद्या
0: सम्पर्क कि लेखाए ज्योतिष पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन
1: फोन गद्दा कि लेखा फोन नम्बर 9845-39-76-58 रे 9814-27-36-01 तमु फोन बठेलाई आफ्नो भाग्य हेर्न सकन्छौ आज संगीतमय पुराण लगाउने कि लेखालाई सम्झन सकन्छौ
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईँलाई पुनः स्वागत गर्दै म ज्योतिष पण्डित लक्ष्मण सुवेदी उपस्थित भइसकेको छु। हामी हरेक दिन तपाईँहरूलाई आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू गर्ने प्रयास गरिरहेका छौं। आफ्नो र आफन्तहरूको बारेमा धेरै भन्दा धेरै कुराहरूको जानकारीको लागि तपाईँ सम्झिन सक्नुहुन्छ हामीलाई सिधा सम्पर्कमा रहेर धेरै भन्दा धेरै कुराहरूको जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयास तपाईँ गर्न सक्नुहुन्छ। यतिखेर हामीसँग दुईटा नम्बर हामीले खुल्ला गरेका छौं, यो दुईटा नम्बरमा फोन गर्नुहोला 98453 97 658 र 98142 73 601 हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग भएका विभिन्न कुराकानी गर्ने एउटा प्रयास गरिरहेका छौं। कोही जिज्ञासु लाइनमा आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ?
1: राधे
0: राधे राधे, कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर? बजाङदेखि ममताजी आरामै हुनुहुन्छ? ठिक ठाक छ? कुन रेडियोबाट कार्यक्रम सुन्ने गर्नु भएको छ ममताजीले? आज कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: आज छोरीको बारेमा।
0: कति सालमा जन्मिनु भयो?
1: 2068 साल असोज महिनाको 1 गते आइतबार।
0: महिनाको 1 गते आइतबार
1: बिहान 11:30 बजे
0: 11:30 मा बिहान। कुन जिल्लामा भयो जन्म?
1: बझाङ जिल्लामा।
0: यो को यो मान्छे?
1: छोरी।
0: छोरी, छोरीको नाम चाहिँ यहाँबाट आइतबारको दिन ऊबाट उत्तमा नाम आउँछ, वृष राशि हुन्छ, षष्ठी तिथिमा जन्म भएको छ, लग्नमा राहु असाध्य घोरी। अब 15 वर्षदेखि झन् राहु भन्ने ग्रह चल्ने अवस्था आयो है। अब पढाइ पनि झुट्टो भएर बिग्रियो भने त पढाइमा धेरै समस्या आउँछ। अब विद्याले एकदम यो राहु भन्ने ग्रहले विद्यालाई एकदम ठुलो असर गर्छ। यो राहुको शान्तिहरू गर्नु, राहुको पूजा पाठहरू गर्नु अनि बल्ल राम्रो हुन्छ है। अरू के छ? राहुले पढाइ बिगार्छ भनिहाले, बाबा आमासँग राम्रै छ, छुच्ची टाइपको मान्छे, मंगलबार अलिकति गणेशको र हनुमानको उपासना गरेर यसो चोखो खानु पर्यो अथवा व्रत भर्नु पर्यो है, अनि राम्रो हुँदै जान्छ। ठिकै छ ग्रह है। त अरू के छ विशेष जिज्ञासा? घरको वास्तुको लागि ठिकै छ, नराम्रो छैन, अलिकति ग्रहहरू शान्तिहरू गर्दै अगाडि बढ्नु होला। अहिले छुट्टिन्छु। राधे राधे
1: राधे राधे।
0: कार्यक्रममा हुनुहुन्थ्यो, यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर सक्नु भएको छ। हामी प्रत्यक्ष रूपमा कुराकानी र तपाईँसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहन्छौं। कोही जिज्ञासु हामीसँग हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। राधे राधे हजुर। ए प्रभु जय श्री कृष्ण।
2: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर? ए हजुर, ए हजुर, सम्पर्क भने हुन सकेन। हामी प्रत्यक्ष रूपमा तपाईँसँगका विशेष कुराकानी र भूत भविष्य र वर्तमान सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। कोही हुनुहुन्छ, हामी तपाईँसँग उपस्थित हुनेछौ, सम्पर्कमा आउनुहोला। हामी यतिखेर खानबारीको बसाईमा छौं। अब आज हेरौँ उपस्थिति कति हुन्छ। हिजोको जस्तै उपस्थित भयो भने हामी आज मात्रै हुन सक्छ बसाई। आज पनि आउनुभयो रेडियो सुनेर, भर्खरै गुरु त खानबारीमा हुनुहुँदो रहेछ भने आज हिँडिहाल्नुभयो भने अथवा भोलि बिहानसम्म आउनको लागि फोन गर्नुभयो भने रहन्छौ। नभए भोलि हामी तपाईँहरूको उपस्थिति अनुसार रहने नरहने कुराको जानकारी हामी भोलि बिहान, आज कतिजना आउनुहुन्छ आए अनुसारको हामी तपाईँलाई जानकारी गराउँछौ। खानबारी शङ्खुवा सभामा चिना लिन बाँकी हुनुहुन्छ एकदुईजना, आइहाल्नु होला। मैले अहिले पनि भने चिना बनाइदिनु है गुरुदेव भनेर छोड्नु भएको छ भने लिन आइहाल्नु होला, अन्यथा हामी फेरि हिँडिहाल्छौ। त्यही भएर चिना बनाउनु छ भने पनि आइहाल्नु होला। अब फेरि खानबारीमा 6 वर्ष पछाडिको आगमन भयो, अब फेरि 6-7 वर्ष कुर्नु पर्ने सम्भावना हुन सक्छ। त्यसो भएको हुँदा सम्पर्कमा आउन सक्नुहुन्छ। कोही जिज्ञासु यतिखेर हाम्रो लाइनमा आइसक्नु भएको, मलाई इशारा प्राप्त छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ? जय श्री राधे। कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर? खोटाङबाट। हजुरको शुभ नाम?
2: मनिषा कटवाल।
0: मनिषा कटवाल, कुन ठाउँमा हुनुहुन्छ खोटाङ यतिखेर मनिषाजी? कुन रेडियोबाट कार्यक्रम सुन्ने गर्नु भएको छ तपाईँले? खोटाङ एफएम सुन्नुहुन्छ। अहिले कार्यक्रममा आउनु भएको छ, खोटाङ एफएम बजिरहेको छ कि छैन? कसको बारेमा हेर्नुहुन्छ आज? आफ्नो साल महिना गते सुन्ने भन्नु त।
1: 2062
0: असार महिनाको 27 गते
1: सोमबार बिहान 9:30 बजे
0: सोमबार बिहान 9:30 बजेर कुन जिल्लामा भयो जन्म?
1: खोटाङमा।
0: खोटाङ जिल्लामा हो। तपाईँको आफ्नै हो यो? यहाँबाट हेर्दाखेरि तपाईँको लागि के देखिन्छ भने राशिको नाम टङ्क कुमारी सिंह राशि हुन्छ है। पञ्चमीको दिनमा जन्म भएको छ, लग्न चन्द्रमा, साह्रै राम्री हुनुहुन्छ तर कालचक्र ब्रेक पर्यो, अनुहार चाहिँ राम्रो, अलिकति ग्रहले चाहिँ साथ दिएन तपाईँलाई। कालसर्पयोग परेको छ अनि आठौँ माङ्गलिक पनि छ। वैवाहिक जीवन कतिवटा गर्नुभयो कि के भयो? बिग्रियो प्रेम? प्रेम बिग्रियो कि बिहा बिग्रियो? अहिले कुरो मिल्दैन? होइन, ठ्याक्कै भन, यस्तो छ क्या, तपाईँ के छ, मैले भने त अनुहार राम्रो रहेछ, सिधै कतिवटा बिहे गर्नुभयो भने मैले सोधिसके, तपाईँले सुनसँग विवाह गर्नुपर्छ, प्रतिमा विवाह गर्नुपर्छ अनि बल्ल राम्रो हुन्छ है।
1: गरेको अनि बिहे गरेर पनि यही चिज तर त्यति राम्रोसँग
0: सम्बन्ध
1: हुँदैन।
0: त्यही त, ग्रह बिग्रेको छ क्या। अब यो भोलि कति दिन सहनुहुन्छ भनेको? एक दिन, दुई दिन, तिन दिन सहने, चारौं दिन पछि त अनि भोलि ग्रह बिग्रिन्छ। छिट्टै गरेर दिउँसो फोन गरेर दुईजनाको चिनाहरू हेराएर मिलाएर अगाडि बढ्नु होला। यहाँ राम्रो छैन ग्रह। आठौं माङ्गलिक अहिलेसम्म इतिहासै मैले मिलेको देखेको छैन। भोलि अर्को सौता आउन सक्छन् अथवा आफ्नो कतै विवाह हुन सक्छ होइन। त्यही भएको भएर बेलैमा शान्तिहरू गर्नु, बिहिबार मंगलबार व्रत बस्नु, गणेशको उपासना गर्नु, दोस्रो घरमा युग शान्ति गर्नु, नाकको कवचहरू लगाउनु, काल सर्पको लागि सुनको सर्प बनाएर विशेष गरी पूजाहरू गर्नु राम्रो हुन्छ होइन। अब ग्रह बिग्रिसकेका छ, अब यो वास्तु हेरेर काम छैन पहिले तपाईँले, किनभने ग्रहलाई शान्तिहरू गर्ने, ग्रहलाई पूजा पाठहरू गर्ने गर्दाखेरि धेरै कुरामा सहज हुन्छ। ग्रह बिग्रिएको छ, चाँडै गरेर शान्तिहरू गर्नु अनिखेर चाहिँ अलिकति पूजा पाठहरू गर्नु अनि बल्ल अगाडि बढ्नु राम्रो हुन्छ है। राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो, आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग भएका विभिन्न जातिस धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयास मनाइरहेका छौँ। हामी प्रत्यक्ष रूपमा कुराकानी र तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयासमा छौ। कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ? राधे राधे हजुर।
2: जय श्री राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: हजुर, फिदिम, फिदिमबाट।
0: पाँच तर फिदिमबाट?
2: पाँच तरको फिदिम 11 बजे।
0: कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यहाँ यतिखेर?
2: कार्यक्रम
0: कसको बारेमा चाहनुहुन्छ?
2: हजुर, मेरो छोराको बारेमा।
0: कति सालमा जन्मिनु भयो तपाईँको छोरा?
2: 2058 साल।
0: कुन महिना?
2: 58 साल फागुन महिनाको 18 गते।
0: के बार परेको थियो?
2: शनिबार।
0: कति बजे?
2: दिउँसोको 4 बजे, 2 बजे र दिउँसो 4 बजे।
0: 4 बजे र
2: 4:30 मा
0: पुरै भनिदिनु न, 4 बजे भन्नुहुन्छ अनि फेरि पछि सोध्यो भने
2: 4:30 मा।
0: कुन जिल्लामा भयो जन्म?
2: पाँच थरमै।
0: यो तपाईँको छोराको नाम पोषण हो कि के नाम हेर्ने गर्नु भएको छ? के राशि हेर्ने गर्नु भएको छ?
2: प्रेम सागर
0: गुरु। प्रेम सागर मिलेन नि, पोषण नाम आउँछ, कन्या राशि हुन्छ, चौथीको दिनमा जन्म भएको छ। लग्नमा सिंह लग्न देखिन्छ अनि एक अरू मान्छे सूर्य सप्तम स्थानमा गएर बसेको छ। बाबासँग कुरो खासै मिलेन, बाबा आमाको पनि खासै कुरो मिलेन है।
2: हजुर, त्यति बोल्दैन।
0: अलिकति यतिखेरको अवस्थामा ग्रह पनि बिग्रेको रहेछ, ग्रहको पनि शान्ति गर्नुपर्छ, पूजा पाठहरू गर्नुपर्छ। 25-26 वर्षको उमेरमा यतिखेर ग्रहमा अलिकति दोषयुक्त ग्रहहरू चलिरहेका छन्, नवग्रहको पूजाहरू गर्ने, विशेष 27 वर्षदेखि झन् शनि चल्दैछ, कामहरू झन् बिग्रिन्छ। यो मान्छेलाई पढाइमा साह्रै राम्रो हुन्थ्यो, तर 21 वर्षभित्रैमा पढाइ छोड्ने युग थियो। छोडिसक्नु भएको कि फेल हुनु भएको? फेरि
2: पढ्न छोडो त गुरु, वैदेशिक रोजगार नै भनेर खै भिसा त्यसैको आउँदैन गुरु।
0: ग्रह बिग्रिया छ, कसरी भिसा आउँछ त? शान्ति गर्नु भने तपाईँलाई बाहुनलाई पैसा दिन लोभ लाग्छ?
2: अनि नगरको शान्ति गर्दा के गर्नुपर्छ गुरु?
0: अब यो तपाईँले गुरुबारसँग सल्लाह गर्ने, मेरो छोराको ग्रह शान्ति गर्नु पर्यो र रुद्री चण्डी पाठहरू गर्नु पर्यो र के गर्ने छिटो भन्नु पर्यो है।
2: हुन्छ गुरु, अनि विदेश जाने कार्य चल्दैन गुरु?
0: ग्रह बिग्रिएको छ, ग्रह शान्तिहरू गर्नुभयो, ग्रहको पूजा पाठहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है।
2: हुन्छ गुरु, अनि घरको वास्तु कस्तो छ गुरु?
0: वास्तुको लागि ठिकै छ, नराम्रो छैन, ग्रहहरू ठिक छन्। अब ग्रह शान्तिहरू गर्दै पूजा पाठ गर्दै गरे पनि राम्रो हुन्छ है त।
2: हजुर, हुन्छ गुरु।
0: हस्, राधे राधे।
2: राधे गुरु।
0: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौ। हामी भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौ। 98453 97 658 र 98143 76 1 तपाईँ सिधा सम्पर्कमा आउन सक्नुहुन्छ र हामीसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेको छु। कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर। कहाँदेखि राधे राधे भन्दैन हो हजुर? ए भगवान्, राधे श्याम त भन्नु कम्तीमा। को बोल्नु भयो हेटौँडाबाट?
3: हेटौँडाबाट चितराम सिंह।
0: कुन रेडियोबाट कार्यक्रम सुन्नुहुन्छ हजुर?
3: यो गोडी एफएमबाट।
0: के एफएम?
3: गोडी एफएमबाट।
0: मकवानपुर गोडी एफएम भन्नु न हो?
3: हजुर।
0: होइन
3: हजुर हजुर।
0: अहिले कार्यक्रममा आउनु भएको छ, दिनदिनै सुन्नुहुन्छ कि अरू बेला पनि सुन्ने गर्नुहुन्छ कि आज मात्रै?
3: दिनै नै सुन्छु गुरु।
0: आज कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
3: मेरै बारेमा हो।
0: आफ्नो साल महिना गते समय भनिदिनु त।
3: 2055 साल। अनि फागुन महिनाको नौ गते।
0: हजुर, के बार थियो फागुन नौ गते?
3: आइतबार।
0: आइतबार कति बजे भयो जन्म?
3: 4:20।
0: 4 कति मिनट?
3: 20 मिनटमा।
0: 20 मिनटमा बिहान कि बेलुका?
3: बिहानको।
0: के बारको राति, के बारको बिहान?
3: आइतबार बिहानको गुरु।
0: कति गते राति, कति गते बिहान?
3: 4:20।
0: मैले भनेको सुन्नु भएन, कति गते राति, कति गते बिहान भयो जन्म?
3: जन्म चाहिँ बिहान भएको गुरु, होइन?
0: मैले फेरि पनि सोधेँ, कति गते राति जन्मिनु हो, कति गते बिहान हुने बेला, दुइटै कुरा भन्नु न।
3: 2055 साल अनि फागुन आइतबार बिहान 4:20।
0: के बारको राति, के बारको बिहान?
3: बिहान
0: तपाईँले कार्यक्रम राम्ररी सुन्नु भएको रहेछ, फोन राख्नुहोस्, नियमहरू पुरा गरेर आउनुहोस्, अहिले छुट्टिन्छु। राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ, माफ गर्नुहोला। हामीले तपाईँहरूसँग किन धेरै खोजी गरिरहेका छौँ भने तपाईँको सत्य भविष्यबारे होस् भनेर खोजिरहेका छौँ। कार्यक्रम सुन्नु भएको छ भने

0: यहाँ सुन्नुहुन्छ। खाँदबारीमा भएको बेला भेट गर्न पनि सक्नुहुन्छ। खाँदबारीमा आज पनि उपस्थित भयो भने बल्ल भोलि रहने हो। हिजो जम्मा 4-5 जना मान्छे आउनु भएको थियो, अब आज को को आउनुहुन्छ हेरौँ। आज कार्यक्रम सुनेर हिँडिसक्नु भएको छ भनी भेटुन्छ, अनि तपाईँ अहिले पनि हिँड्नुभयो भने भेट हुन सक्छ। नजिकैबाट कोही हुनुहुन्छ भने सम्पर्कमा पनि आउन सक्नुहुन्छ। यतिखेर कोही जिज्ञासु लाइनमा हुनुहुन्छ। राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: खोटाङ गाउँपालिकाबाट युवराज श्रेष्ठ।
0: युवराजी पहिले पनि आउनु भएको थियो है?
1: थिएन, म फर्स्ट टाइम हो।
0: फर्स्ट टाइम हो
1: हजुर।
0: कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: खोटाङ।
0: अहिले कसको बारेमा हेर्नुहुन्छ?
1: आफ्नै बारेमा।
0: कति सालमा जन्मिनु भयो?
1: 2064 साल।
0: 64 साल।
1: साउनको 10 गते।
0: साउन महिनाको 10 गते बिहिबार
1: 10 बजे।
0: ठ्याक्कै 10 बजे
1: हजुर।
0: बिहान कि बेलुका?
1: बिहान।
0: कुन जिल्लामा भयो जन्म?
1: खोट्याङमै।
0: खोट्याङ गाउँपालिका हो
1: हजुर।
0: राशिको नाम चाहिँ यादव, ज्येष्ठको दोस्रो भावमा वृश्चिक राशि हुन्छ, यादव नाम आउँछ अथवा यम कुमार। लग्न कन्या छ, मान्छे कति राम्रो हेन्सम हुनुहुन्छ, आठ माङ्गलिक छ, धेरैवटा प्रेम पर्छ, बिहा जम्मा दुईटा मात्रै हुन्छ। बुझ्नुभयो?
1: बुझे।
0: कतिमा पढ्नुहुन्छ अहिले?
1: 11 को एक्जाम दिएर 12 मा छु।
0: कतिवटा प्रेम पर्यो ठ्याक्कै नठारिकन भन्नु त?
1: छैन गुरु अहिले त।
0: अहिले छैन, त्यही त पहिले कतिवटा परिसक्यो?
1: छैन।
0: यहाँबाट त प्रेम परेको देखियो तपाईँको?
1: प्रेमै परेको छैन गुरु।
0: 15 वर्षमा प्रेम परेको यो देखिया छ, परेको छैन, चिना मिल्दैन। कसले भन्नु तपाईँलाई यो 10 बजे हो त जन्मेको भनेर? कसले भन्नु तपाईँलाई?
1: मम्मीले।
0: 10 बजे नआउन सक्छ एकचोटि आमालाई राम्रोसँग एकछिन गरेर लाउनु होला। अनि बल्ल कहाँ जाने, हस्पिटलमा कि घरमा?
1: घरमै।
0: एकचोटि फेरि सल्लाह गर्नुहोला, यहाँबाट मिल्दैन तपाईँको चिना। यहाँ त आठ माङ्गलिक सरी ग्रह बिग्रिसकेको छ, प्रेम परेर छुटिसक्नुपर्छ। कम्तीमा पनि एउटा दुइटा प्रेम छुटे भए अह हो त नि भन्नुहुन्थेन, त पुरै बिग्रेको छ। लग्नको मालिक पनि बुध हो, बुध एकदम राम्रो छ, बोली पनि मिठो भएको मान्छे, मुसुक्क हाँसेर बोल्नुहुन्छ होइन। यतिखेर पनि ग्रहले सङ्कटा भन्ने ग्रहले छोइसकेको छ भनेपछि यहाँ केही न केही गडबडी हुनुपर्ने हो, केही भए होइन?
1: भएको छैन।
0: 10 बजे नहुन सक्छ। खोइ आमा मम्मी खोइ
1: आमा हस्पिटल जानुभएको छ?
0: हस्पिटल
1: हजुर।
0: अनि यहाँ त ग्रह बिग्रेको देखियो, यो होइन भन्नुभयो। एकचोटि यसो गर्नु, फेरि मलाई तपाईँले आमालाई सोधेर आज दिउँसो 12 बजे ठ्याक्कै फोन गरौँ, म फेरि अरू कुरा जानकारी गराउँछु ल। तर मलाई जहाँसम्म लाग्छ तपाईँ 10 बजे होइन, मिलेन है?
1: हुन्छ।
0: राधे राधे। कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हुनुहुन्थ्यो, अलिकति समयलाई अच्चको भरमा भनिदिनु भयो भने कुराहरू मिल्दैन क्या। मैले त्यही भएर धेरैलाई भन्ने गर्छु, समय छैन त नहेराउनु न छिना। अब जबरजस्त रहर लागेर हुन्छ होइन, रोगै छैन भने हस्पिटल किन जाने भनेको थियो क्या। समय छैन भने हामीले हेर्न मिल्दैन। त्यसो भएको हुँदा तपाईँहरूले पनि सम्पर्कमा रहँदाखेरि हामीसँग पूरा रूपमा चिना हेर्न खोज्दाखेरि साल महिना गते र समयहरू फिक्स लिएर आउनु। एउटा कहानी भनिहाल्छु, हिजो कोही मान्छे हेराउन आउनुभयो मलाई खानबारीमा, मैले उहाँको आजभन्दा 7 वर्ष अगाडि चिना हेराइरहेछु रे, तपाईँलाई कवच लाउनु भएको थियो अरे, अनि फेरि अहिले पनि के छ भने हेर्न आएको भन्नुभयो, त्यो चिना लिएर आउनुभयो। चिनामा उहाँले जन्माएको समय र चिनामा लिएको समय फरक परेछ, मैले हेर्दिनँ भनेर उहाँलाई फिर्ता गरेँ। फेरि पछि यही होला त्यसो भने मैले पनि बिर्सेँ होला भनेर फेरि हेराउनु भयो। अनि पहिलेकै जस्तो भनेछु मैले, भन्नु खोजेँ के भने तपाईँले जन्म समय थाहा छैन भने हेराएर अर्थै हुँदैन। त्यसो भएको हुँदा समय छैन भने बरु नहेराउनु, हेराउँदाखेरि एउटै कुरा हेराउनु क्या। यसपालि 10 बजे भन्नुहुन्छ अनि फेरि आगम 10:10 भन्नुहुन्छ, आगम फेरि 11 बजे भन्नुहुन्छ, त्यसरी कुरो मिल्दैन हजुर। एउटै हेराउनु भयो भने बल्ल तपाईँको चुनावहरू मिल्छ, त्यही अनुसारले काम गरियो भने पनि सकारात्मक हुन्छ। त्यसो भएको हुँदा तपाईँले यसरी हेराउनु होला खानबारीमा। आज लगभग अन्तिम दिन हुन सक्छ, आज धेरै आउनुभयो भने बल्ल भोलि हो, फेरि 5 जना आएर भोलिलाई हुँदैन, भोलि पनि 9:30 भित्रमा आइसक्नु भयो भने मिल्छ, ढिलोमा 10 बजेसम्म, अन्यथा हामी फेरि फर्किनु पर्ने हुन्छ भन्दै कार्यक्रम ज्योतिष दर्पणको आजको व्यवसायबाट ओझेल पर्छु। भोलि बिहान उपस्थित

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदारी एक बुद्ध टोल, सङ्खुवा सभा,
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420 59 8, जनक पौडेली, 98520 58।
4: रेडियो सङ्खुवा सभा, समय सूचक अहिले बिहानको 9 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: दाँत बलियो भयो भने आँप बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आरसीटी गर्ने,
1: दाँतको एक्सप्रेस सुविधा,
2: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
4: यस कान्तिपुर डायरीका साथमा
5: हुलास ग्याल्भलम 3 गुणा बढी टिक्छ, हुलास भए अरू किन खोज्ने।

0: रेडियो डायरीका साथमा उपस्थित छु म तारा। समाचार अब विस्तारमा। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बिहान 11 बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ। त्यस्तै बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत युवा श्रम तथा रोजगार मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि वन तथा पर्यावरण मन्त्रालय, सूचना तथा संचार मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफलको क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ। त्यस्तै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफलको क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। नागढुङ्गा नौबिसे सुरुङ मार्गबाट सवारी साधन साउन महिनादेखि सञ्चालनमा ल्याउने गरी आवश्यक तयारी थालिएको छ। नेपालको बहुप्रतीक्षित सुरुङ मार्ग आयोजना सञ्चालनमा आएसँगै नौबिसे नागढुङ्गा सड़क खण्डमा हुने सवारी आवतजावत सहज हुने अपेक्षा गरिएको छ। नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाको आयोजना निर्देशक सौजन्य नेपालले आगामी साउनभित्रै नागढुङ्गा सुरुङ मार्ग सञ्चालन गर्ने गरी आन्तरिक तयारी थालिएको जानकारी दिए। नागढुङ्गा नौबिसे सुरुङ मार्ग अन्तर्गत 2688 मिटर कुल लम्बाई रहेको छ। शुरूआती ठेक्का सम्झौता अनुसार सो आयोजना 26 अप्रेल 2023 भित्रै सम्पन्न हुनुपर्ने थियो। ठेकेदार कम्पनीको ढिलासुस्ती र स्थानीयवासीको अवरोधका कारणले सो आयोजना निर्माणको कामले गति लिन नसकेको हो। आयोजनाका अनुसार अहिले सुरुङ मार्ग सञ्चालन व्यवस्थापन अभ्यासको काम हुँदै आइरहेको छ। विश्व खडेरी विरूद्ध संघर्षको दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइदिएछ। यस वर्ष दिवसको नारा चरण क्षेत्र पहिचान गरौं, सम्मान गरौं, पुनर्स्थापना गरौं भन्ने तय गरिएको छ। बढ़दो मरूभूमिकरण र खडेरी विरूद्ध विश्व समुदायमै जनचेतना बढ़ाउन र ऐक्यबद्धता कायम गर्नका लागि सन् 1995 हरेक वर्ष यो दिवस मनाउँदै आइएको छ। यस दिवसले भू संरक्षण लगायत विभिन्न मुद्दामा सन्देश प्रवाह गर्दै आएको छ। नेपालमा पनि पछिल्लो समय खडेरीकै कारण कृषकहरू समस्यामा पर्ने गरेका छन्। आज अन्तर्राष्ट्रिय परिवार विप्रेषण दिवस विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइदिएछ। संयुक्त राष्ट्रसंघीय महासभाद्वारा मान्यता प्राप्त यो दिवस हरेक वर्ष जून 17 मनाइन्छ। विश्वका 20 करोड़ भन्दा बढ़ी आप्रवासी श्रमिकले आफ्नो परिवार र समुदायको जीवनस्तर उकास्न पुर्याएको योगदानको सम्मानका अवसरमा यो दिवस मनाइदै आएको छ।
1: नेपालमै पहिलका बेर ग्याल्बलुम प्रविधि सिपनल आल्मोनियम कोटेड सादा और रंगीन जस्ता पाता गुलाब ग्यूरा कलर और से 3 गुणा बेसी विश्वसनीय प्रतिरोधात्मक आ टिकाउ होय छे। 3 गुणा बेसी टिके जाय हुलास छै त अरु कतिले खोज्बै।
2: वाईफाई नेपालको स्टुडेन्ट अफर 70 Mbps को 12 महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोनस मात्र रु 8,350 प्याट सहित। जानकारीका लागि 0159707789 मा सम्पर्क गर्नुहोस्। वाईफाई नेपाल स्पीड पनि सस्तो पनि।
3: ओहो जेठा बजार हिँडी कि क्या हो?
4: जस्ता पाता किनौ कि भनेर नि काका।
3: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा?
4: यता उति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
3: लाटा जुन पाइन्छ त्यही किन्छस्, पस्ताउनु पर्ला है पस्ताउनु।
4: उसो भए कुन किन्ने त काका?
3: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बण्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरिएको हुलासको गुणा छ जस्ता पाता नै किन्ने नि लाटा।
4: कहाँ काका, उल्लास जस्ता पाता किन सहरसम्म को जाओस्?
3: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
5: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी उल्लास जस्ता पाताका बिक्री शाखाहरू नेपाल अधिराज्यभरि खोलिएको छ।
4: त्यसो भए त म उल्लास जस्ता पाता नै किन्छु नि काका।
6: उल्लास भए अरू किन खोज्ने?

0: हजुर, अब सानैमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा, अब हुनेछ तपाईँको आफ्नै घर आज भोलि सधैँका लागि। सानैमा घर कर्जा, सानैमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: वाइफा नेपालको स्टुडेन्ट अफर 70 एमबीपीएस को 12 महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोनस मात्र रु 8,350 फ्याट सहित। जानकारीका लागि 01597078789 सम्पर्क गर्नुहोस्। वाइफा नेपाल, स्पिड पनि सस्तो पनि।

आजकल AI वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक ब्याङ्क सर्भे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौं। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौं। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा ब्याङ्कद्वारा जारी

0: 40 वर्षदेखि सबै नेपालीको विश्वास जित्न सफल अन्तर्राष्ट्रिय गुणस्तरको रङ सही तौल र अन्य पाता भन्दा बढी जिंक कोटिङ भएकोले चिया नलाग्ने फुलासको कुरा साफ सादा तथा रङ्गीन जस्ता पाता फुलास भए अरू किन खोज्ने।
1: कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। दाङको तुलसीपुरमा एक युवतीलाई खुकुरी देखाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने युवक लागू औषध सहित पक्राउ परेका छन्। तुलसीपुर उपमहानगरपालिका दुई भंके बस्ने 24 वर्षीय रमेश ठाडा मगरले एक युवतीलाई डर धम्की दिँदै कुटपिट गरेको भिडियो आफ्नै फेसबुक आईडी मार्फत सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। भिडियो सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले उनकै घरबाट लागू औषध सहित नियन्त्रणमा लिएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसलाई शान्तिवार्तामा आउन आग्रह गरेका छन्। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग राम्रो वार्ता भएपछि राष्ट्रपति ट्रम्पले रूसलाई शान्तिवार्ताका लागि सामेल हुन आह्वान गरेका हुन्। G7 को शिखर सम्मेलनको अवसरमा G7 राष्ट्रका शीर्ष नेता र युक्रेनी राष्ट्रपति जेलेन्स्की बीच वार्ता भएको हो। सो वार्तापछि युरोपेली नेताहरूले त्यस क्षेत्रमा शान्ति कायम हुने अपेक्षा गरेका छन्। र कप्तान लियोनल मेसीको जादुई प्रदर्शनको मदतले डिफेण्डिङ च्याम्पियन अर्जेन्टिनाले विश्वकप 2026 आज शानदार शुरूआत गरेको छ। कान्सस सिटी स्टेडियममा मेसीको उत्कृष्ट ह्याट्रिकको मदतले अर्जेन्टिनाले समूह जेको खेलमा अल्जेरियालाई 3-0 हराएको छ। त्यस्तै आज बिहानै भएको अर्को खेलमा नर्वेले इराक विरूद्धको खेल 4-1 आफ्नो पक्षमा पारेको छ। मध्याह 12 बजे अर्को बुलेटिनका साथमा उपस्थित हुने नै छौ। अहिलेलाई तारा बिदा हुन्छु। नमस्कार।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरूरी सूचना। सभापोखरी गाउँपालिका एक स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आम सभा मिति 2083 साल असार 15 गते सोमबारको दिन आयोजना हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साथै आम सभामा उपस्थित हुँदा आफ्नो बाँकी बक्यौता रकम समेत अनिवार्य रूपमा चुक्ता गर्ने गरी आउनुहुन अनुरोध छ। मिति 2083 साल असार 15 गते सोमबार। समय बिहान 10 बजे। स्थान लेब्राङ सामुदायिक वनको भवन। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अध्यक्ष तेज प्रसाद पोखरेल 98 61 53 29 50, कोषाध्यक्ष सुस्मिता गुरूङ 98 4 22 16 654 र सहसचिव होम बहादुर मगर 98 4 23 88 935। लेब्राङ सामुदायिक वन उपभोक्ता समिति, सभापोखरी गाउँपालिका एक, लेब्राङ संखुवा सभा।
2: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।

0: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज अन एयर अनलाइन।
3: MCSA कम्प्युटर सेन्टर खादबारी संखुवा सभा, अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। MCSA कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी एक संघ सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572067, मोबाइल 97438640084।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, हिमावी टोल, देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।

0: लौकै घर घर आयो हजुर सबको मन छुना, सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

0: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 11 बज्यो।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
1: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
1: बाङ्गोटिङको दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठप्पे अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
3: आयो सबको घर घर मायो।
4: तपाईंको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
5: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
7: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
7: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
7: सम्पर्क 98433 47 262,
1: 98 10 55 55 85
7: र व्हाट्सएप नम्बर 98 5 20 28 646।
8: निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
9: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्रै स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
8: हाम्रो सेवाहरू
9: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडिमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदबारी 1, संखुवा सभा।
10: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
11: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ? म त
10: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
11: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
10: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो। सँगै जाउँ न त सर।
11: ए ल ल सँगै जाउँ न भाइ।
1: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
11: रबिन टेलर्स, खातबारी नगरपालिका नौ, तुमलिङ चार, राधाकृष्ण मन्दिर अगाडि।
1: प्रोप्राइटर सुट स्पेसलिस्ट रबिन ठटाल।
11: सम्पर्क नम्बर 9860946000
1: र 9193375।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदरी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपद मूल्यमा गरिन्छ। साथै पाँच जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9816655553 र 9843180049।
4: राष्ट्रको गौरव, नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकाशमा गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
2: प्रोप्राइटर गोपाल विश्वकर्मा 98429958, जनक पौडेली 98520-58344 र 029562248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
3: आयो सबको घर घरमा।
4: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 029562-6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन

Mr. Anaju.

देख सारा हर सी यो बाटो नजोड़ियो बारा मेरा माछन जुस्त सुन्दै कोइसन हल्का ज्याप लेडिज होस् या जेन्ट्स होस्

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0295 62320 र 98420 50541।

प्रधानमन्त्रीको अभिव्यक्तिका विषयमा विपक्षी दलद्वारा संसदमा विरोध कायमै सरकारकै कारण देशभर अराजकता बढ़ेको जिकिर। रूसलाई शान्ति वार्तामा आउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह। मस्कोलाई थप प्रतिबन्ध लगाउन अमेरिका उदासीन रहेको युरोपेली नेताहरूको टिप्पणी। र विश्वकप फुटबलमा मेस्सीको ह्याट्रिकसँगै डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाको शानदार शुरूआत। अर्को खेलमा अस्ट्रियासँग जोर्डन 3-1 पराजित।

0: आजकल एआई भोइस फेक भिडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुठो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप, फेक ब्याङ्क सर्भे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय ब्याङ्कद्वारा जारी
1: वाइफाई नेपालको स्टुडेन्ट अफर 70 MBPS को 12 महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोनस मात्र रु 8,350 VAT सहित। जानकारीका लागि 01-59-70-789 मा सम्पर्क गर्नुहोस्। वाइफाई नेपाल, स्पिड पनि सस्तो पनि।

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: नमस्कार, कान्तिपुर डायरीका साथमा दीपशिका र म सुनिता। शुरू गरौं अहिलेसम्मको प्रमुख प्रसंगबाट।
2: विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध गरेका छन्। आजको प्रतिनिधि सभा बैठकमा पनि उनीहरूले विगतमा जस्तै प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन र रेकर्डबाट हटाउन सभामुखबाट रूलिङको माग गरेका हुन्। नेकपाका गोपाल शर्माले प्रधानमन्त्रीले नै गैर जिम्मेवार अभिव्यक्ति दिने गर्दा मन्त्रीहरूले समेत त्यस्ता अभिव्यक्तिहरूमा प्रतिस्पर्धा गर्न थालेको बताए। शर्माले अर्थमन्त्री स्वर्णिम वागले र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको अभिव्यक्ति त्यसैको उदाहरण भएको टिप्पणी गरे। उनले एउटा साधारण मान्छेले खुट्टा भाँच्ने अभिव्यक्ति दिएको भए के गर्नुहुन्छ भन्दै गृहमन्त्रीलाई प्रश्न गरे। सरकारकै कारणले देशभर अराजकता बढ़ेको उनको जिकिर थियो। उनले प्रधानमन्त्रीले दिएको गलत अभिव्यक्ति सच्याउन रेकर्डबाट हटाउन माग गरे। त्यस्तै श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले सुकुम्बासी अभिव्यक्तिहरूलाई राखिएका होल्डिङ सेन्टरमा खाना र पानीको अभावमा आन्दोलन भइरहेको भन्दै सरकारलाई बजेटमै व्यवस्थापन गरेर पुनर्वासको व्यवस्था गर्न माग गरेका छन्। बिहान 11 बजेदेखि शुरू बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ दिने कार्यसूची राखिएको छ। बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत युवा श्रम तथा रोजगार मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि वन तथा पर्यावरण मन्त्रालय, सूचना तथा संचार मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफलको क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
1: त्रिभुवन विश्वविद्यालयले अध्ययन विदामा गएका र नफर्केका प्राध्यापक तथा कर्मचारीलाई 15 दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। तोकिएको अवधिभित्र सम्पर्कमा नआए विश्वविद्यालयले कानूनी कार्यवाही प्रक्रिया अघि बढ़ाउने त्रिवीले भनेको छ। अध्ययन विदाको दुरूपयोग गरी सेवामा नफर्केका प्राध्यापकहरूबाट त्रिवीले हालसम्म 11,84,00,000 रूपियाँ भन्दा बढ़ी रकम फिर्ता गराइसकेको छ। त्रिवीको अध्ययन विदा सुव्यवस्थापन कार्यान्वयन समितिले आज सार्वजनिक सूचना जारी गर्दै अध्ययन विदा उपयोग गरे पश्चात विश्वविद्यालयको नियमानुसार सेवामा नफर्केका तथा तोकिएको अवधि पूरा नगरी सेवा छाडेका शिक्षक कर्मचारीलाई समितिको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको हो। सूचनामा तोकिएको समय सीमाभित्र सम्पर्कमा नआए विश्वविद्यालयसँग गरिएको कबुलियतनामामा एवं नियमानुसार कानूनी कार्यवाही प्रक्रिया अघि बढ़ाइने उल्लेख छ।
2: नागढुङ्गा नौविशेष सुरुङमार्गबाट सवारी साधन साउन महिनादेखि सञ्चालनमा ल्याउने गरी आवश्यक तयारी थालिएको छ। नेपालको बहुप्रतीक्षित सुरुङमार्ग आयोजना सञ्चालनमा आएसँगै नौविशे नागढुङ्गा सड़क खण्डमा हुने सवारी आवतजावत सहज हुने अपेक्षा गरिएको छ। नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका आयोजना निर्देशक सैजन्य नेपालले आगामी साउनभित्रै नागढुङ्गा सुरुङमार्ग सञ्चालन गर्ने गरी आन्तरिक तयारी थालिएको जानकारी दिए। नागढुङ्गा नौविशे सुरुङमार्ग अन्तर्गत 2,688 मीटर कुल लम्बाई रहेको छ। शुरूआती ठेक्का सम्झौता अनुसार सो आयोजना 26 अप्रेल 2023 सम्पन्न हुनुपर्ने थियो। ठेकेदार कम्पनीको ढिला सुस्ती र स्थानीयवासीको अवरोधका कारणले यो आयोजना निर्माणको कामले गति लिन नसकेको हो। आयोजनाका अनुसार सुरुङमार्ग सञ्चालन व्यवस्थापन अभ्यासको काम हुँदै आइरहेको छ। आयोजनाका निर्देशक नेपालका अनुसार नागढुङ्गा नौविशे सड़क खण्डबाट भित्रिने र बाहिरिने सवारी साधन मध्ये करिब 60% सवारी साधनले सुरुङमार्गको उपयोग गर्ने अनुमान गरिएको जानकारी दिए। आयोजनाका अनुसार सो सुरुङमार्ग हुँदै 2 पाङ्ग्रे सवारी साधन भने चलाउन पाइने छैन।
1: विश्व खडेरी विरूद्ध संघर्ष दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ। यस वर्ष दिवसको नारा चरण क्षेत्र पहिचान गरौं, सम्मान गरौं, पुनस्थापना गरौं भनी तय गरिएको छ। बढ़दो मरूभूमिकरण र खडेरी विरूद्ध विश्व समुदायमै जनचेतना बढ़ाउन र ऐक्यबद्धता कायम गर्नका लागि सन् 1995 हरेक वर्ष यो दिवस मनाउन थालिएको हो। यस दिवसले भू संरक्षण लगायत विभिन्न मुद्दामा सन्देश प्रवाह गर्दै आएको छ। नेपालमा पनि पछिल्लो समय खडेरीकै कारण कृषकहरू समस्यामा पर्ने गरेका छन्।
2: दाङको तुलसीपुरमा एक युवतीलाई खुकुरी देखाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने एक युवक लागू औषध सहित पक्राउ परेका छन्। तुलसीपुर उपमहानगरपालिका दुई भंगे बस्ने 24 वर्षीय रमेश ठाडा मगरले 3 महिना अघि एक युवतीलाई जंगल क्षेत्रमा लगेर खुकुरी देखाई डर धम्की दिँदै कुटपिट गरेको भिडियो आफ्नै फेसबुक आईडी मार्फत सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। भिडियो सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले उनकै घरबाट लागू औषध सहित नियन्त्रणमा लिएको हो। सोही क्रममा तुलसीपुर दुई बालापुर बस्ने 21 वर्षीय जीवराज खत्रीलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
1: अन्नपूर्ण आधार शिविर एबीसी पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा सहज हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले अन्नपूर्ण पदमार्ग अन्तर्गत पर्ने अन्नपूर्ण गाउँपालिका ओडा 11 झिनु डाँडादेखि माथिल्लो सिनुवासम्म राष्ट्रिय प्रसारण लाइन विस्तार गरेसँगै सो क्षेत्र विद्युत आपूर्ति भएको हो। कास्की जिल्लाका प्रमुख पदमार्गमा विद्युतीकरण गर्ने सरकारी योजना अनुसार अन्नपूर्ण गाउँपालिकाको पर्यटकीय क्षेत्र झिनु डाँडादेखि माथिल्लो सिनुवासम्म राष्ट्रिय प्रसारण लाइनको विद्युत पुर्याइएको हो। यससँगै वर्षौंदेखि माइक्रो हाइड्रो र वैकल्पिक ऊर्जामा निर्भर स्थानीय बासिन्दा होटल व्यवसायी र पर्यटकले अब भरपर्दो विद्युत सेवा पाउने भएका छन्। नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रका इन्जिनियर संजीव श्री रमतेलका अनुसार घान्द्रुक बसबाट झिनु र छोमरोङ हुँदै माथिल्लो सिनुवासम्म लाइन विस्तार गरी विद्युत प्रवाह शुरू भइसकेको छ।
3: Water le pudhi

0: हजुर, अब सानैमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानैमा घर कर्जा, सानैमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: वाइफा नेपालको स्टुडेन्ट अफर 70 एमबीपीएस को 12 महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोनस मात्र रु 8,350 फ्याट सहित। जानकारीका लागि 01597078989 सम्पर्क गर्नुहोस्। वाइफा नेपाल, स्पिड पनि सस्तो पनि।

0: आजकल एआई भोइस फेक भिडियोको माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुठो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक ब्याङ्क सर्भे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानीमा ब्याङ्कद्वारा जारी।
1: ब्रेकफास्ट सिगान्तको डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसलाई शान्ति वार्तामा आउन आग्रह गरेका छन्। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग सकारात्मक वार्ता भएपछि राष्ट्रपति ट्रम्पले रूसलाई शान्ति वार्ताका लागि सामेल हुन आह्वान गरेका हुन्। जी सेभेनको शिखर सम्मेलनको अवसरमा जी सेभेन राष्ट्रका शीर्ष नेता र युक्रेनी राष्ट्रपति जेलेन्स्की बीच वार्ता भएको थियो। सो वार्तापछि युरोपेली नेताहरूले त्यस क्षेत्रमा शान्ति कायम हुने अपेक्षा गरेका छन्। रूससँगको युद्ध अन्त्यका लागि तयार रहन पनि राष्ट्रपति जेलेन्स्की र युरोपेली नेताले किबलाई समर्थन गर्न राष्ट्रपति ट्रम्पलाई दवाब समेत दिएका छन्। त्यसका लागि उनीहरूले रूसमा थप प्रतिबन्ध लगाउन ट्रम्पलाई सुझाव दिएका छन्। यता राष्ट्रपति ट्रम्पले भने मस्कोलाई थप प्रतिबन्ध लगाउने विषयमा उदासीनता देखाएको

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 मेगाहर्ज
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला
2: त्यसको लागि के को चिन्ता हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ त्यहाँ विभिन्न कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिल तथा अन्य औजारका पाठ पूर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खादबारी 1 नगरपालिका रोड सङ्खुवा सभा
2: हजुर हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पूर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ
1: प्रोप्राइटर लक्ष्मी काफ्ले
2: सम्पर्क 98433-47262
1: 98-10-55-55-85
2: र व्हाट्सएप नम्बर 98-5-20-28-6 46

0: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खातबारीको लागि पाँचबरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
0: पाँचबरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
0: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आसुति गर्ने,
0: दाँतको एक्सरे सुविधा,
1: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाँचबरा डेन्टल।
0: ध्यान दिनै पर्ने कुरा,
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
2: पाँचबरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेकुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
3: आयो सबको घर घरमा।
4: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो शंखुवा सभा 95.5 मेगाहर्ज।
4: अब रेडियो शंखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शंखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
7: सरप्राइज जेनी, यो गहना कस्तो छ?
8: छ्या, यस्तो पनि गहना लाउँछन्?
7: अनि यो
8: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
7: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
8: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
7: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
8: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गगना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
7: दुर्गा ज्वेलरी उद्योग, खातबारी 1, बुद्ध टोल, शंखुवा सभा।
8: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98 4 20 59 8 1, जनक पौडेली 98 5 20 58 344 र 0 29 5 60 248।
7: दुर्गा ज्वेलरी उद्योग, खातबारी 1, बुद्ध टोल, शंखुवा सभा।
9: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो शंखुवा सभा 95.5 MHz।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: NCSA कम्प्युटर सेन्टर खादबारी संखुवा सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाई, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर, आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, हिमावी टोल, देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
2: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी एक संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
3: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
4: आयो सबको घर घरमा।
1: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
1: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा, सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
7: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो संखुवा सभा 95.5 मेगाहर्ट्ज।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका भित्रैमा रहेको भित्री स्टोर निर्माण होम जयपुरन सप्लाइसमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनिटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
3: सरप्राइज जेनी, यो गहना कस्तो छ?
4: छ्या, यस्तो पनि गहना लाउँछन्?
3: अनि यो
4: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
3: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
4: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
3: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
4: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदारी 1, बुद्ध टोल, सङ्खुवा सभा।
4: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59801, जनक पौडेली, 98520-58344 र 029560248।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदारी 1, बुद्ध टोल, सङ्खुवा सभा।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफ्ले,
6: सम्पर्क 98433-47262,
5: 98-10-55-55-85
6: र वाट्सएप नम्बर 98-5-20-28-646।
5: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
6: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
5: सङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
5: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
6: दाँत खोल्ने, दाँत सफा गर्ने,
5: दाँतको एक्सरे गर्ने,
6: झिक्न नमिल्ने पिच दाँत लगाइने,
5: झिक्न मिल्ने आरपीडी लगाइने,
6: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
5: बाङ्गो टिङ्गो दाँत मिलाइने,
6: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
5: मनकामना डेन्टल क्लिनिक, खाँदारी नगरपालिका 1, प्रहरी गेट, सेउ, सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
6: सम्पर्क नम्बर 029-590-6667 र 98420-22-667।

0: बोलेरो पिकअप हो। तपाईँ जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी, ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईँलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रवि टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860-9640-00
4: र 9819-32-76-75।
5: होइन, यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
6: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खातबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदरी नगरपालिका 1, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुफत मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 9813-55553 र 9843-18-049।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइकनको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराट।
0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाँचभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाँचभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आरसीटी गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिचाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीपरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको हातबारीमा एकमात्र डेन्टल
3: पाथीपरा डेन्टल।

खादबारी नगरपालिका एक हाटलाग नेटुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।

0: ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto.
1: ¡Oh, sí! ¡Powerball!
2: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
3: चिया निर्यात गर्न नपाएर थन्किँदा श्रमिकको ज्याला र किसानलाई हरियो चियापत्तीको भुक्तानी दिन समेत कठिन भएको व्यवसायीको भनाई छ। आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष आदित्य पराजुलीले 45 दिनदेखि सरकारको ध्यान आकर्षण गराउँदा पनि कुनै सुनवाई नभएको गुनासो गर्नुभयो। आफ्ना कुरा सम्बन्धित निकायसम्म पुर्याउन समेत कठिन भएको उद्योगीको भनाई छ। सरकारले चासो नदेखाएको र उद्योगी व्यापारीको तर्फबाट गरेको प्रयास असफल भएको कारण उद्योग र बगान बन्द गर्नुको विकल्प आफूसँग नरहेको उद्योगीहरूले बताएका छन्। युवा तथा श्रम रोजगार मंत्री रामजी यादवले 60,000 नेपाली घरेलू श्रमिक श्रम स्वीकृति बिना कुवेतमा काम गरिरहेका जानकारी गराउनु भएको छ। मन्त्रालयगत बजेटको छलफलको जवाफ दिने क्रममा प्रतिनिधि सभाको बैठकमा मन्त्री यादवले यस्तो जानकारी गराउनु भएको हो। त्यसरी बसेकाहरूलाई कुनै अप्ठ्यारो पर्दा सहयोग गर्न कठिन हुने उहाँको भनाई छ। घरेलू श्रमिकको विषयमा अहिले आफूहरू पोलिसी ट्र्यापमा फँसेको उहाँको भनाई छ। यस्तै मन्त्री यादवले वैदेशिक रोजगार ऐनलाई समय अनुकूल परिमार्जन गर्न सरकारले तीव्रता दिएको पनि बताउनु भयो। ऐन संशोधनको मस्यौदा आउँदो 7 दिनभित्र कानून मन्त्रालय पठाउने तयारी भइरहेको भन्दै उहाँले नयाँ कानूनले पुराना कमजोरीहरूलाई सुधार गर्ने बताउनुभयो। सांसदहरूका प्रश्नको जवाफ दिँदै युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले 3 तहको सरकारसँगको सहकार्यमा स्वदेशमा नै रोजगारीको अवसर सृजना गर्ने काममा सरकार लागि परेको दावी गर्नुभयो। विदेशमा गएकाहरूको स्थित ज्ञान र अनुभव राष्ट्रको हितमा लगाउने गरी उनीहरूको तथ्याङ्क संकलन गर्ने कामलाई पनि सरकारले प्राथमिकताका साथ अघि बढ़ाएको उहाँको भनाइ छ। नेपाल राष्ट्र बैंकले 500 रूपियाँ दरको नयाँ बैंक नोट आजदेखि चलन चल्तीमा ल्याएको छ। नोटको आकार रंग तथा डिजाइन साबिकै रहेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले निकालेको सूचनामा भनिएको छ। नोटको अग्रभागमा सगरमाथा हिमालको चित्र, लालीगुराँसको पाइन्छाप र दृष्टिविहीन व्यक्तिहरूले स्पर्श मार्फत दर पहिचान गर्न सक्ने 2 काला थोप्ला राखिएका छन्। साथै सगरमाथाको दायाँतर्फ रहेको अण्डाकार आकृतिभित्रको कुबेरको चित्र सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने व्यवस्था छ। नोटमा रहेको सुरक्षण धागो सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिन्छ। नोटको पृष्ठभागमा पाठ्यभागको चित्र रहेको छ। राष्ट्र बैंक अनुसार नयाँ नोटमा गवर्नरको दस्तावेज रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले महाधिवेशनका प्रतिनिधि र उम्मेद्वारहरूको लागि शुल्क निर्धारण गरेको छ। पार्टीका अनुसार प्रतिनिधि 5,000 रूपियाँ शुल्क निर्धारण गरिएको छ। यस्तै पार्टी सभापतिको उम्मेद्वार हुनेले 51,000 तथा उपसभापति, महामन्त्री र सहमहामन्त्रीको उम्मेद्वारलाई समान शुल्क 41,000 रूपियाँ बुझाउनुपर्छ। केन्द्रीय सदस्यहरूको लागि 21,000 शुल्क निर्धारण गरेको पार्टीले जनाएको छ। राष्ट्रपाको विधान अनुसार उपसभापति, 2 महामन्त्री, 4 सहमहामन्त्री हुने व्यवस्था रहेको छ। यस्तै कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता 1-1 जना र सहप्रवक्ता 3 जना मनोनित गर्ने व्यवस्था छ। 79 जना केन्द्रीय सदस्य निर्वाचित हुनेछ। 22 जना सभापतिले मनोनयन गर्ने व्यवस्था छ। 7 प्रदेशका सभापतिहरू केन्द्रीय समितिको पदेन सदस्य हुनेछन्। राष्ट्रपाले आउँदो सोमबारदेखि बुधबारसम्म चितवनमा पहिलो महाधिवेशन गर्दैछ। राष्ट्रपाको निर्वाचन आयोगको अनुसार प्रतिनिधिको संख्या झण्डै 3,000 जना रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि।
2: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333 493-555।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। तनहुँको ब्यास नगरपालिकाले फोहोर जन्य वस्तु बिक्री गरेर झण्डै 25,00,000 रुपियाँ आमदानी गरेको छ। 2082 सालको वैशाख 1 गतेदेखि फोहोर बिक्री गर्न थालेको नगरपालिकाले त्यसपछि अहिलेसम्म 24,71,553 रुपियाँ आमदानी गरेको हो। संकलित फोहोरबाट छानेका पुनः प्रयोग योग्य वस्तु बिक्री गरी नगरपालिकाले आमदानी गरेको प्रमुख प्रशासकीय अधिकृत सुखदेव लम्साले जानकारी दिनुभयो। अनुसार कागज, प्लास्टिक, धातु, सिसा जन्य लगायत वस्तु बिक्रीबाट आमदानी भएको छ। फोहोरमैला व्यवस्थापनको चुनौती खेप्दै आइरहेको नगरपालिकाले घरबाटै फोहोर वर्गीकरण गरी संकलन गर्न थालेको छ। कुहिने र नकुहिने फोहोरलाई छुट्टा छुट्टै संकलन गर्ने र बिक्री गर्न योग्य फोहोर बिक्री गरी आमदानी गरेको लम्सालले बताउनुभयो। नगरपालिकाले कुहिने फोहोरलाई भने दुम्सीमा रहेको गौ संरक्षण केन्द्रमा व्यवस्थापन गरी त्यहाँबाट बायोग्यास उत्पादन गर्ने काम गरिरहेको छ। अब विदेशको खबर। विश्वव्यापी रूपमा वर्षेनी अनुमानित 324 ट्रिलियन लिटर ताजा पानी घटिरहेको विश्व बैंकको प्रतिवेदनले देखाएको छ। यो पानी वार्षिक 28 करोड़ मानिसको आवश्यकता पूरा गर्न पर्याप्त हुन्छ। भूमिगत जल भण्डारहरूको अत्यधिक उत्खनन, गम्भीर मौसम जलवायु परिवर्तनले वर्षा चक्रमा बाधा पुर्याउँदा र प्राकृतिक सिमसारको क्षयीकरणका कारण तालदेखि नदीसम्ममा ताजा पानी घटिरहेको विश्व बैंकको 2025 प्रतिवेदनलाई उद्धृत गर्दै समाचार संस्था रोइटर्सले जनाएको छ। रोइटर्सका अनुसार भू उपग्रह तस्विरहरूले विश्वव्यापी रूपमा पानी घट्दै गएका 10 ठाउँ देखाएका छन्। अर्जेन्टिना, बोलिभिया, बोत्सावाना, चिली, इरान, इराक, माडागास्कर, माली, अमेरिका र उज्बेकिस्तानका तालदेखि नदीसम्मका पानी घटिरहेका हुन्। सन् 1990 दशकको शुरूआतदेखि नै विश्वका आधाभन्दा धेरै ठूला तालहरूमा पानी घटेको छ। सन् 1970 हिमनदीको 30% भन्दा धेरै भाग केही क्षेत्रहरूबाट हराएको छ। यस्तै विगत 5 दशकमा झण्डै 41 करोड़ हेक्टर प्राकृतिक सिमसार क्षेत्रहरू नष्ट भएका छन्। यसैबीच मरूभूमिकरण र खडेरीको बारेमा जनचेतना जगाउन क्षयग्रस्त जमीनलाई पुनर्स्थापित गर्ने कार्यलाई प्रवर्धन गर्न संयुक्त राष्ट्रसंघको आह्वानमा आज विश्व मरूभूमिकरण तथा खडेरी विरूद्धको दिवस मनाइँदैछ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र डीआर कंगो खेल्दैछन्। समूह के को यो खेल पाउने 11 बजे अमेरिकाको हस्टन रंगशालामा शुरू हुनेछ। विश्वकपमा यी दुई टोली पहिलो पटक खेल्न लागेका हुन्। फिफा वरियतामा पोर्चुगल 5 र डीआर कंगो 45 स्थानमा छन्। पोर्चुगलको टोलीमा क्रिस्टियानो रोनाल्डो, ब्रुनो फर्नान्डेज, रुबेन डियाज जस्ता खेलाड़ी रहेका छन्। 41 वर्षीय रोनाल्डोले 6 पटक विश्वकप खेलिरहँदा अहिलेसम्म उपाधि भने जित्न सकेका छैनन्। पोर्चुगलले पछिल्ला 5 खेलमा 4 जित र 1 बराबरीको नतिजा निकालेको छ। कंगो 52 वर्षपछि विश्वकपमा फर्किएको हो। यसै कारणले कंगोले सन् 1974 विश्वकप खेलेको थियो। कंगोको विश्वकप तयारी राम्रो छैन। इबोला भाइरसको संक्रमण कारण टोलीको तयारी प्रभावित बनेको हो। कंगोले पछिल्ला 5 खेलमा 2 जित 2 हार र 1 बराबरी खेलेको छ। आज राति पाउने 2 बजे अमेरिकाको डालास रंगशालामा समूह एलका इंग्ल्याण्ड र क्रोएसिया खेल्दैछन्। यस्तै बिहान पाउने 5 बजे क्यानाडाको टोरन्टो रंगशालामा समूह एलका घाना र पनामा खेल्दैछन्। यस्तै पाउने 8 बजे मेक्सिको सिटी स्टेडियममा समूह केका उज्बेकिस्तान र कोलम्बिया खेल्दैछन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। झापाका चिया उद्योग पनि भोलिदेखि बन्द हुने। भारतले निकासीमा गरेको अवरोधका कारण नेपालको चिया उद्योग संकटमा, सरकारले कुनै पहल नगरेको गुनासो। 60,000 नेपाली घरेलू श्रमिक श्रम स्वीकृति बिना कुवेतमा रहेका, मन्त्री यादवको भनाई समस्यामा परेमा सहयोग गर्न कठिन। राष्ट्रपाको महाधिवेशनमा प्रतिनिधि र उम्मेद्वारको शुल्क निर्धारण, सभापतिका लागि 51,000 र केन्द्रीय सदस्य उठ्न 21,000 रूपियाँ लाग्ने। विश्वमा वर्षेनी झण्डै 324 ट्रिलियन लिटर ताजा पानी घटिरहेको विश्व बैंकको निष्कर्ष। भूमिगत जल भण्डारणको अत्यधिक उत्खनन र प्राकृतिक संसारको क्षयीकरण प्रमुख कारण। र फिफा विश्वकपमा 52 वर्षपछि फर्किएको कंगो र पोर्चुगल खेल्दै।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मशान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
9: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भित्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
10: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट दृष्टि आई.org, फोन नम्बर 01।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संस्था सभा 95.5 MHz।
1: खुसीको खबर खुसीको खबर खुसीको खबर तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438640084।
2: आयो सबैको घर घरमा।
3: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
4: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
3: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
6: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
7: खादबारीको लागि पाँचीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
6: पाँचीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
7: हाम्रा सेवाहरू
6: दाँत नदुखाई खोल्ने,
7: दाँत भर्ने, दाँतको आरसीटी गर्ने,
6: दाँतको एक्सरे सुविधा,
7: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
6: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
7: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीपरा डेन्टल।
6: ध्यान दिनै पर्ने कुरा,
7: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
6: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
8: पाथीपरा डेन्टल, खादबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0 29 5 62 320 र 98 4 20 50 541।
9: NCSA कम्प्युटर सेन्टर खादबारी एक संखुवा सभा, अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

आजको डिजिटल युगमा दक्षता नै सफलता हो। MCSC कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर आउनुहोस्। सेवाको अवसर दिन।

0: हाम्रो यो पढलाई त के भएको, जसलाई आई लभ यु भन्यो भने पनि ब्रेकअप नै हुन्छ।
1: अहिले त साइको भयो जस्तो छ, जता पनि वर्षा भाउजू मात्रै देख्नुहुन्छ त।
2: होइन
1: के लेखा छ र
2: कार्य
1: सफल?

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: खुसीको खबर खुसीको खबर खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा
2: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
3: खादबारीको लागि पाथी बरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथी बरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीपरा डेन्टल
2: ध्यान दिनै पर्ने कुरा।
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल
4: पाथीपरा डेन्टल, खादबारी नगरपालिका एक हाटलाग्ने टुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
5: आयो सबको घर घरमा
6: तपाईको

राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz। अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।

0: आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र रासोपाको मार्गचित्र असार तेस्रो सातादेखि सुकुम्बासीलाई लाल पूर्जा दिइने सरकारी दावी आजदेखि कुल 83 चिया उद्योग बन्द हुँदै विदेशमा दिनहुँ 4 नेपाली श्रमिकको मृत्यु लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको नदीजन्य पदार्थ उत्खननमा रोक शीर्षकको शुभ समाचार।
1: बर्खा याममा हुन सक्ने प्राकृतिक स्रोतको दोहन र नदी कटानको जोखिम न्यूनीकरणका लागि तनहुँका स्थानीय तहले नदीजन्य पदार्थ उत्खनन तथा संकलन गर्न 3 महिनाका लागि पूर्ण रूपमा रोक लगाएका छन्। ढुङ्गा गेटी बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड 2077 उल्लेखित कानूनी प्रावधान अनुसार असार 1 गतेदेखि भदौ मसान्तसम्मका लागि यो प्रतिबन्ध लगाइएको हो। बर्खा याममा नदीको बहाव बढ़ने र वातावरणीय क्षति पुग्ने भएकाले जिल्लाको भीमा नगरपालिका र म्याग्दी गाउँपालिकाले छुट्टा छुट्टै सार्वजनिक सूचना नै जारी गर्दै यस्ता क्षेत्रभित्र पर्ने सबै नदी तथा घाटबाट बालुवा गिटी र ढुङ्गा निकाल्न रोक लगाएका हुन्। यो अवधिमा नियम विपरीत नदीजन्य पदार्थ उत्खनन वा ओसार पसार गरेको पाइएमा प्रचलित कानून बमोजिम कड़ा कानूनी कार्यवाही गरिने दुवै पालिकाले स्पष्ट पारेका छन्। म्याग्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले पालिकाको राजस्व परामर्श समिति र कार्यपालिकाको बैठकको निर्णय अनुसार चालू आर्थिक वर्षका लागि गरिएका सम्पूर्ण आय ठेक्का र निजी जग्गा व्यवस्थापनका सम्झौता जेठ 31 गते रातीदेखि नै स्वत निष्क्रिय भइसकेको जानकारी दिनुभयो। प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भन्नुभयो मापदण्डको पूर्ण पालना गराउन जेठ मसान्तपछि कुनै पनि क्षेत्रबाट नतिजन्य पदार्थ निकाल्न नपाइने गरी कडाई गरिएको छ। प्राकृतिक स्रोतको अधिकृत अनधिकृत दोहन रोक्न अनुगमन टोली समेत परिचालन गरिनेछ।
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नवेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नवीन ब्याङ्कमा खाता छ कि छैन त?
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। राष्ट्रपाको आगामी मार्गचित्र बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। प्रतिनिधि सभा निर्वाचनमा करिब 2/3 सीट जितेको राष्ट्रपाले पहिलो पटक राजनीतिक दर्शन र वैचारिक दृष्टिकोण तय गर्दैछ। असार 7-9 चितवनमा हुने पहिलो महाधिवेशनका लागि राष्ट्रपाले बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्रको मार्गचित्र अघि सारेको हो। राष्ट्रपाले यसअघि शासन व्यवस्थाप्रति विधानमा उल्लेख गरेको थिएन। पार्टी सहमहामन्त्री तथा सांसद विपिन आचार्य संयोजकत्वको विधान संशोधन समितिले तयार पारेको प्रतिवेदनमा पार्टीको राजनीतिक दर्शन र वैचारिक दृष्टिकोण स्पष्ट पारिएको छ। आचार्य संयोजकत्वको समितिमा गणेश पराजुली, चन्दा कार्की, प्रकाश चन्द्र परियार र सुशान्त वैदिक सदस्य छन्। समितिले विधानको भाग 3 पार्टीको वैचारिक आधार र निर्देशक सिद्धान्तको प्रावधान प्रस्ताव गरेको छ। विधानको दफा 6 पार्टीको राजनीतिक दर्शन र वैचारिक दृष्टिकोण उल्लेख छ। पार्टीका प्रमुख वैचारिक दृष्टिकोण र आदर्शबारे विधानमा व्यवस्था गर्दै भनिएको छ वैयक्तिक स्वतन्त्रता र मौलिक हकको पूर्ण प्रत्याभूति सहितको बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली र विधिमा आधारित जवाफदेही पूर्ण असल शासन। विधान संशोधन समितिमा संयोजक आचार्यले पार्टीको वैचारिक र सैद्धान्तिक दृष्टिकोण स्पष्ट पारिएको बताए। पार्टीको राजनीतिक वैचारिक दृष्टिकोण उन्नत लोकतन्त्र सुशासन हुन्। पार्टी संचालनका लागि पार्टीले तय गर्ने आधार स्तम्भ के हुन्, पार्टीका रूपमा कसरी अगाडि बढ़ाउने, पार्टीका लागि के कुरा महत्वपूर्ण हुन् भन्ने विषयमा काम गर्दैछौ। उनले भने पार्टीको वैचारिक आधार र त्यसलाई के कुराले निर्देशन गर्छ भन्ने विधानमा स्पष्ट राख्छौ। राष्ट्रपा वैधानिक संवैधानिक समाजवादको मार्गमा अगाडि बढ़ने पनि प्रस्तावित विधानमा लेखिएको छ।
1: यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले माग गरे बमोजिम महाधिवेशन बन्द सत्रका लागि हल उपलब्ध गराउन चितवन उद्योग वाणिज्य संघलाई कानूनी अड़चन देखिएको छ। रासोपाले असार 7 गतेदेखि 9 गतेसम्म चितवनमा पहिलो महाधिवेशन गर्दैछ। रासोपाले महाधिवेशन बन्द सत्रका लागि हल मागे पनि त्यो संघको मापदण्ड बाहिर भएका कारण उपलब्ध गराउन समस्या देखिएको हो। औद्योगिक प्रदर्शनीको भोगाधिकार सहित संचालनको अनुमति दिँदा औद्योगिक प्रदर्शनी र विपद जन्ने काम बाहेक अन्य प्रयोजनका लागि हल प्रयोग गर्न नपाइने मन्त्री परिषदको निर्णय छ। औद्योगिक प्रदर्शनी केन्द्र चितवन उद्योग संघको व्यवस्थापनमा छ। सरकारको आधिकारिक निर्णय नआउँदा महाधिवेशन प्रयोजनका लागि हल दिन आफूहरूलाई कठिन भएको चितवन उद्योग संघका अध्यक्ष मदन घिमरेले जानकारी दिएका छन्। सरकार र हाम्रो सम्झौता हुँदा औद्योगिक प्रदर्शनी प्रयोजन बाहेक अन्य प्रयोजनमा हल प्रयोग गर्न नपाइने भन्ने छ। उनले भने सरकारको आधिकारिक निर्णय सहितको पत्र आए हामीले उपलब्ध गराउँछौ। घरेलु तथा साना उद्योग कार्यालय परिसरमा रहेको प्रदर्शनी मैदानका हलहरू रासोपाले बन्द सत्रका लागि संघसँग मागेको हो। यसमा संघले सरकारको आधिकारिक निर्णय सहितको पत्र मागेको जानकारी गरिएको पत्र मागेको जानकारी घिमिरेले दिएका छन्। घिमिरेलाई रासोपा सभापति एवं सभापति रवि लामिछानेले समेत फोन गरेर हल उपलब्ध गराउन भनेका थिए। रासोपालाई सभाकक्ष दिन उद्योग संघलाई कानूनी अड़चन, आजको नागरिक दैनिकमा खबर छ।
0: यता असार 7, 8 र 9 गते चितवनमा पहिलो महाधिवेशन गर्न लागेको सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपामा सभापति र वरिष्ठ नेता बाहेक अन्य पदाधिकारीमा आकांक्षीको भीड़ छ। सभापतिमा रवि लामिछाने र वरिष्ठ नेतामा प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन्द्र शाह बालेनलाई नै पुनः जिम्मेवारी दिने तयारी छ। अन्य पदाधिकारी र केन्द्रीय समितिमा आकांक्षीको संख्या बढ़दै गएपछि रासोपामा नेता व्यवस्थापनको चुनौती देखिएको छ। महाधिवेशनको सम्पूर्ण तयारी पूरा हुँदै गर्दा पार्टीको भावी केन्द्रीय समिति कस्तो बन्छ भन्ने बहस भइरहेको छ। पार्टीले जिल्ला र प्रदेश तहको अधिवेशनमा एक व्यक्ति एक पदको अवधारणालाई करिब कार्यान्वयनमा देखिन्छ। महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रदेश महाधिवेशनका क्रममा एक व्यक्ति एक पदको अवधारणालाई ख्याल गर्न निर्देशन दिएका थिए, तर उनको निर्देशनलाई व्यवस्था गर्दै सांसदहरू नै प्रदेश सभापतिको उम्मेद्वार बने पनि मतदाताले उनीहरूलाई हराइदिएका छन्।
1: मुलुकको समृद्धिका लागि पूर्वाधार विकासका ठूला आयोजना निर्माण गर्नुपर्छ, तर सड़क, सिंचाई, जल विद्युत लगायतका ठूला पूर्वाधार योजना सम्पन्न नहुँदा अपेक्षाकृत आर्थिक गतिविधि बढ़न सकेको छैन। करिब 2/3 जनमत प्राप्त बलियो सरकारले पूर्वाधार निर्माणका लागि पूँजीगत बजेट र खर्च गर्ने क्षमता बढ़ाउने अपेक्षा गरिएको छ, तर रासोपा वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले आगामी आर्थिक वर्ष 2082/84 ल्याएको बजेटमा पूँजीगत खर्च उल्टै घटाएको छ। पूँजीगत खर्च गर्ने क्षमता बढ़ाउन पनि बजेटमा कुनै खाका ल्याइएको छैन। पूर्ववर्ती सरकारले चालू आर्थिक वर्ष 2082/83 लागि पूँजीगत खर्चतर्फ कुल बजेटको 20.8% विनियोजन गरेको छ। बलियो सरकारको कमजोर विकास बजेट आजको नागरिक दैनिकमा खबर छापिएको छ।
0: राहदानी खरिद प्रक्रिया विवादमा जर्मन कम्पनीका एजेन्ट सहित 4 पक्राउ शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। राहदानी खरिद सम्बन्धी अनियमिततामा संलग्न रहेको आरोपमा थप 2 जना पक्राउ परेका छन्। जर्मन कम्पनी मौल बाउरका एजेन्ट मनिन्द्र राज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्यलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार नियन्त्रणमा लिएको हो। यसअघि सोमबार विभागका महानिर्देशक तीर्थराज अर्याल र मंगलबार निर्देशक सुनिल कुमार केसी पक्राउ परेका थिए। विशेष अदालतले 4 जनालाई नै अनुसन्धानका लागि थुनामा राख्न अख्तियारलाई अनुमति दिएको छ। प्रमाण नष्ट गर्न सक्ने र फरार हुने जोखिम रहेका आरोपितहरूलाई नियन्त्रणमा लिइएको हो। अख्तियारका एक अधिकारीले भने ठेक्का प्रक्रियामा संलग्न प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालयका तत्कालीन उच्च अधिकारीहरूमाथि पनि छानबिन र अनुसन्धान जारी छ। ती अधिकारीले राहदानी खरिद ठेक्का अनियमित सट्टामा संलग्न रहेको आरोपमा 35 जना भन्दा बढ़ीमाथि विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए। अर्को जर्मन कम्पनी भेरिडोसका नेपाली एजेन्ट सिद्धार्थ थापा फरार रहेको उनले बताए। त्यस ठेक्कामा संलग्न सरकारी अधिकारी र कम्पनी सम्बद्ध 20 जना भन्दा बढ़ीको बयान भइसकेको छ। अनुसन्धानकै क्रममा 4 जनालाई नियन्त्रणमा लिएर बयान लिइँदैछ। उनले भने प्रारम्भिक अनुसन्धानमा राहदानी खरिद ठेक्कामा करिब 8 अर्ब रूपियाँ अनियमितता भएको दावी अख्तियारले गरेको छ। अख्तियारका प्रवक्ता सुरेश नेउपानेले सोधपूछ र अनुसन्धानमा पक्राउ परेकाहरूका विषयमा आफूलाई थाहै नहुने दावी गरे।
1: आजको गोर्खापत्र दैनिकमा असार तेस्रो सातादेखि सुकुम्बासीलाई लाल पूर्जा शीर्षकमा मुख्य खबर छापिएको छ। विनियोजन विधेयक 2083 प्रतिनिधि सभामा मन्त्रालयगत शीर्षकमा छलफलका क्रममा उठेका प्रश्नमा विभागीय मन्त्रीले जवाब दिने क्रम शुरू भएको छ। बुधबार 8 विभागीय मन्त्रीले जवाब दिनुभएको छ। बाँकी मन्त्रालय तथा कार्यालय शीर्षकको छलफलमा उठेका प्रश्नको जवाब दिने क्रम आज पनि जारी रहनेछ। बुधबार मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाब दिने क्रममा भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले असार तेस्रो सातादेखि सुकुम्बासीलाई लाल पूर्जा वितरणको तयारी रहेको जानकारी दिनुभयो। रावलले सुकुम्बासी समस्या समाधानका लागि सरकारले गठन गरेको आयोगको सिफारिशमा उक्त कार्य अगाडि बढ़ाइएको पनि बताउनु भएको हो। उहाँले सहकारीका बचतकर्ताहरूलाई राज्य कोषबाट रकम फिर्ता नगरिएको पनि स्पष्ट पार्नुभयो। समस्याग्रस्त सहकारीका व्यवस्थापक संचालक लगायतबाट असूल भई कोषमा जम्मा भएको रकम क्रमशः वितरण भइरहेको मन्त्री रावलले जानकारी दिनुभएको थियो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। भारतले नेपाली चियामा अघोषित नाकाबन्दी लगाएको छ। नेपाली चिया भारत निर्यातमा अवरोध भएपछि इलाममा अर्थोडक्स चिया उत्पादन गर्ने 53 चिया उद्योग असार 1 गतेबाट बन्द भएका छन्। चिया निर्यातमा अवरोध भएको भन्दै झापामा रहेका 36 चिया उद्योग पनि आजबाट बन्द गर्ने निर्णय गरेका छन्। भारतको पश्चिम बंगालमा रहेका चिया उत्पादकहरूको दबावमा भारतीय टी बोर्डले नेपाली चिया निर्यातमा अवरोध खड़ा गरेको हो। भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकै पछि प्रयोगशाला परीक्षण ल्याब टेस्ट अनिवार्य गर्दै नयाँ नियम लागू गरेपछि नेपाली चियाको निर्यात 1.5 महिनादेखि ठप्प भएको छ। भारतले गत वैशाख 18 गतेदेखि लागू हुने गरी नयाँ स्ट्याण्डर्ड अपरेटिङ प्रोसिडर जारी गरेको थियो। यसअघि नेपाली चिया निर्यातका लागि एउटा उद्योगले एकपटक प्रयोगशाला परीक्षण उत्तीर्ण गरेपछि सोही प्रमाणपत्रका आधारमा 15 दिनसम्म 10 ट्रक चिया सहज भारत पठाउन सक्ने व्यवस्था थियो।
2: आजको आर्थिक अभियान दैनिकमा सुधारको आशा त्रासको अनुभूति शीर्षकमा समाचार छापिएको छ। भौतिक पूर्वाधार तथा यातायात मंत्री सुनिल लम्सालले जेठ 31 गते 9 बजे मलेखु सड़क खण्डमा बिजुलीका पोल सार्ने जिम्मा पाएका ठेकेदारले समयमै काम नगरे ठेकेदारको खुट्टा भाँच्नेसम्म